0: को बलियो उपस्थिति रहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष ओलीसँगको भेटपछि नेकपा संयोजक दाहालले कोशी प्रदेशका नेताहरूलाई नयाँ सत्ता समीकरणबारे जानकारी गराउनु भएको थियो। कोशी प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गरिदिन आग्रह गर्दै पुगेका प्रदेश नेताहरूलाई शीर्ष नेतृत्वले एमालेसँगको सहकार्य स्पष्ट पारेको हो। भेटपछि नेकपा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीले सशक्त दावी गरेको बताएका छन्। समग्रमा विश्लेषण गर्दा 2062 र 2063 जनआन्दोलनपछि वामशक्तिहरूले ऐतिहासिक उपलब्धि हासिल गरे पनि त्यसलाई संस्थागत गर्न नसक्दा अहिले विभाजन र घट्दो जनविश्वासको चुनौती सामना गरिरहेका छन्। 2064 सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी एक्लैले ठूलो सफलता हात पारेको थियो भने 2074 सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई बहुमत प्राप्त भएको थियो। त्यो वाम एकताको सबैभन्दा ठूलो उदाहरण थियो जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट संकेत दिएको छ।
1: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 र शिलान्यास भएको 5 बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै शुरू भएको छैन।
0: सरकारी विज्ञापन र सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले संविधानद्वारा प्रदत्त पेश स्वतन्त्रता संचारको हक र समानताको हकको उल्लंघन भएको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सो निर्णय बदर गर्दै विज्ञापन वितरण गर्दा विभेदपूर्ण मापदण्ड अपनाउन नमिल्ने भनेको छ। त्यस्तै अदालतले सरकारको निर्णय खारेज गर्दा मुख्य रूपमा 5 संवैधानिक तथा कानूनी आधार लिएको छ। अदालतले प्रधानमन्त्री कार्यालयका सचिवलाई संसदले बनाएको ऐनलाई विस्थापित गर्ने वा नागरिक तथा संस्थाको अधिकार खोज्ने गरी निर्णय गर्ने क्षेत्राधिकार नभएको पनि स्पष्ट पारेको छ।
1: नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। घट्यो विदेशी लगानी प्रतिबद्धता शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा बुझाएसँगै नेपाली काँग्रेससँगको सत्ता सहकार्य टुटेको

0: छ। राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ।
1: मालपोत तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ। 8 स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी कार्य शुरू भइसकेको छ भने थप 13 पालिकामा तयारी पूरा भएको छ। संविधानले घर जग्गा धनी पूर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ।
0: चालू आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण 29,74,90 करोड रुपियाँ पुगेको छ।
1: सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। कोषले कोष र अस्पताल बीच भएको सम्झौता विपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कार्य आउँदा दिनमा नगर्न सचेत गराएको हो।
0: पछिल्लो 4 महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पंक्षी फार्म प्रभावित भएका छन्। त्यसमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,704.25 रुपियाँ क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ।
1: देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य अनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
0: अब शेयर बजार लगातार 6 कारोबार दिन बढेको शेयर बजार बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार 13.95 अङ्क अर्थात 0.51% घटेर 2712.54 अङ्कमा झरेको। यसअघि गत असार 30 गतेदेखि बजार बढेको थियो। उक्त अवधिमा बजार 156.30 अङ्क वृद्धि भएको थियो।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मुख्य माग सहित दिल्लीमा जारी आन्दोलन देशव्यापी बन्दै गएपछि केन्द्र सरकार केही लचक देखिएको छ। सोमबारदेखि विद्यार्थी र युवाहरूको व्यापक सहभागिता भएको आन्दोलनप्रति नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार केही नरम देखिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन।
4: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटले पराजित भएको छ। त्यस्तै नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिता आयोजना गरेको छ। ललितपुरको युएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको उक्त दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् भने प्रतियोगिताको निर्धारित दूरी 16:15.7 पूरा गर्दै पालले 50,000 रूपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्। विजेताहरूलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुरस्कार वितरण गरे भने प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै 25,000, सञ्जय श्रेष्ठ तेस्रो हुँदै 20,000, गणेश सिंह चौथो हुँदै 12,000, अमित ठकुरी पाँचौ हुँदै 10,000 र नागेश्वर अहिर छैठौ हुँदै 8,000 रूपियाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
3: अब विचार विश्लेषणको पालो समाजवादको सपना शीर्षकमा गोर्खा पत्रमा लोकृष्ण भट्टराईको विचार छापिएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ, यो पुष्पलालकै सोच हो। अब संविधानका आधारभूत विषय संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई कायम राख्दै खर्चिलो निर्वाचन प्रणालीलाई सरल बनाउन सबै दल लाग्नुपर्छ। पुष्पलाल र बीपी जस्ता स्रष्टालाई सम्झी संसदमा र संसद बाहिर रहेका साना तथा ठूला सबै दलबीच राष्ट्रिय सहमति हुनैपर्छ। सरकार सदनमा संसदमा रहेका सबै दलसँग राष्ट्रिय सहमति गरी संविधानका समाजवाद उन्मुख चरित्रलाई कार्यान्वयन गर्ने बाटोमा हिँड्नुपर्छ। अहिले एकलव्य भएर अगाडि बढ़ेको आवाज हुन्छ। देश र जनतालाई केन्द्रमा राखेर कंग्रेस र कम्युनिष्ट पार्टीबीच सहकार्य आवश्यक छ, जसले मात्र यो देश बचाउन सक्छ।
4: त्यस्तै नसुन्ने राज्य नभेटिने सरकार शीर्षकमा चरण परसाईको विचार नागरिक दैनिकमा छापिएको छ। प्रधानमन्त्री समेतलाई न्यायको दायरामा ल्याउने अधिकार प्राप्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरियो। सिंहदरबारमा बोलाएर यसका प्रमुख लगायतका पदाधिकारीलाई धम्क्याउँदै अमुक व्यक्तिलाई पक्राउ गर्न र मुद्दा चलाउन दबाब दियो। लोकतन्त्रको आधारभूत सिद्धान्त शक्ति सन्तुलनलाई भताभुङ्ग पार्ने षड्यन्त्र रचियो। जेन्जी आन्दोलनपछि यो पुस्ताले माइतीघर मण्डला सुनसान हुने ठानेको थियो, तर त्यसो भएन। त्यहाँ न्याय खोज्नेको भीड दिनानुदिन बढ्दो छ। राज्यको जवाब विहीनताले नागरिक सड़कमा आन्दोलित छन्।
3: भाइरल सामग्री फैलाउनु अघि सत्य खोजौं शीर्षकमा सुनिता गाईसीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सामाजिक सञ्जाललाई पनि आधुनिक सार्वजनिक क्षेत्रका रूपमा लिन सकिन्छ, तर जब यो स्थान अफवाह, अपमान, घृणा र अपुष्ट आरोप फैलाउने माध्यम बन्छ, तब सार्वजनिक संवादको गुणस्तर कमजोर हुन्छ। त्यसैले डिजिटल नागरिकताले अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व, तथ्य जाँच, गोपनीयताको सम्मान र मानवीय गरिमाको संरक्षणलाई जोड़ दिनुपर्छ। नैतिक दृष्टिले प्रत्येक व्यक्तिको सम्मान, गोपनीयता र न्यायको अधिकार हुन्छ। अरूको तस्विर, भिडियो वा निजी जानकारी अनुमति बिना सार्वजनिक गर्न, अपमानजनक टिप्पणी गर्न वा प्रमाण बिना आरोप फैलाउन नैतिक रूपमा गलत हो। स्वतन्त्र अभिव्यक्ति अरूको प्रतिष्ठा र सुरक्षामाथि आक्रमण गर्ने अधिकार होइन। विद्यालय, कलेज, परिवार, संचार माध्यम र समुदायले डिजिटल साक्षरता, मीडिया नैतिकता तथा जिम्मेवार अनलाइन व्यवहार बारे सचेतना फैलाउनु आवश्यक छ। अपराध वा हिंसासँग सम्बन्धित घटना भए सामाजिक सञ्जालमा फैसला सुनाउनुभन्दा सम्बन्धित कानूनी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा नेपाली बहसलाई नेपाली नेटवर्क फेसबुक पेज र नेपाली नेटवर्क युट्युबबाट पनि एकसाथ सुनि

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113527, 65565025।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063456।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965637115 र 9841120740।
5: दमौली FM 94.2, समुदायको आवाज।

0: मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: अनि तयो कागज के मेछि वा
4: अ झिल्काई
3: के पर्सनल नम्बर ब्लक लै वदि
4: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिस तरी आइर ब्लक लै र खलखाई
3: अनि बैंगरी
4: बैंगरी
3: अ
4: चार चाहिँ तली लल पर्दि
3: चम लल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया वदि र ब्लक तयै बिष आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
7: फूलको आँखामा फूलै संसार
8: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
9: व्यास 3, प्रशासन चोक, दमौली।

0: दमौली एफएम 94.2 मेगा हर्जको प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज पिपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति हरिशरण पण्डितज्यू हाम्रो अतिथि हुनुहुन्छ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद।
0: अनि के छ सर खबर?
1: हो, राम्रै छ। देश चलिराखेको छ, समसामयिक राजनीति हेरिराखिएको छ। वर्तमान नेपाली काङ्ग्रेसको राजनीति र सङ्गठन पनि हामीले हेरिराखेका छौँ र यता बिपी विचार समाजको पनि कार्यक्रम छ। बिपीको 44 स्मृति दिवस अहिले आइरहेको हुनाले हामी खास गरिकन अहिले बिपी स्मृति दिवस मनाउने सन्दर्भमा नै केन्द्रमा पनि जिल्लातिर पनि यही अभियानमा छौँ।
0: बिपी विचार राष्ट्रिय समाजको स्थापना किन आवश्यक भयो र यसको मूल उद्देश्य चाहिँ के हो?
1: बिपी विचार राष्ट्रिय समाजको स्थापना जो 2067 सालमा भयो र यस अगाडि नेपालमा 10 वर्षे जनयुद्ध भयो र 12 बुँदे दिल्ली सम्झौता पछि नेपालमा सिज फायर भयो, चुनावहरू भए, 64 चुनाव भयो, बिचमा संविधान सभाका चुनावहरू भए, त्यस बिचका धेरै क्रियाकलाप हेरियो र नेपाली काङ्ग्रेस र यो माओवादीको बिचमा जसरी त्यो सम्झौता सकिएपछि नेपाली काङ्ग्रेसले आफ्नो पहिचान बोकेर एउटा दलीय रूपमा अगाडि बढ्नु पर्थ्यो, त्यसरी चाहिँ तत्कालीन नेतृत्व गिरिजाप्रसाद कोइरालाको नेतृत्व यो बिपीको विचारलाई लिएर राम्रोसँग अगाडि बढ्न सकेन र त्यसमा अलि माओवादी हाबी भयो र पहिलो चुनावमा पनि देखियो झन्डै 2/3 माओवादीले ल्याएको थियो। गिरिजाबाबु एउटा कार्यक्रममा पनि बोल्न पनि निस्किनु भएन र कुनै पनि कार्य गर्न नसक्दा नेपाली काङ्ग्रेस निकै तल पुगेको थियो त्यतिखेर पनि। त्यसैले विचार नै छाडेर धेरै नै काङ्ग्रेससँग भन्दा कम्युनिस्ट र प्रचण्डहरूसँग टाँसिँदै गएको, जुन कुरा अहिले प्रचण्ड आफैले पनि भन्छन् मलाई गिरिजाबाबुले यस्तो यस्तो भन्नुभएको थियो भनेर, यी कुरा चाहिँ सत्य हुन् र यही देखिएपछि गिरिजाबाबुलाई अलिकति करेक्सन गर्नुपर्छ र बिपीको नीतिमा नेपाली काङ्ग्रेसलाई ल्याउनु पर्छ भनेर चाहिँ सम्झाउँदाखेरि पनि गिरिजाबाबु चाहिँ अलिकति सम्झिन तयार नभइसकेपछि यो काङ्ग्रेसलाई बिपीले दिएको ट्र्याकमा नै अगाडि बढाउनको लागि काङ्ग्रेसलाई दबाब दिने उद्देश्यले नै बिपी विचार समाज स्थापना भएको हो।
0: बिपी विचार समाज स्थापना हुनुको कारण बिपीको सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कङ्ग्रेसले छोड्दै गयो भनेर अनि यो बिपी विचार राष्ट्रिय समाजको चाहिँ स्थापना भएको
1: हो। त्यो विचारमा पनि केही कमी कमजोरी भयो, अलिकति काङ्ग्रेसमा पदलोलुप तापनि देखियो, आफन्तवाद पदलोलुप होइन, त्यो त आफ्नो ठाउँमा छँदैछ। अब यो राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो भने अर्कोतिरको एउटा लाइन के हो भने कङ्ग्रेसको एउटा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, कानुनी राज्य, मानव अधिकार र सार्वभौम सत्ता जनतामा। र नेपाली कङ्ग्रेसको सिद्धान्त के हो भने राज संस्था समाप्त गर्ने होइन र पछिल्ला काङ्ग्रेस भनौँ या चाहिँ नि गिरिजाप्रसादको नेतृत्व कस्तो भयो भने राज संस्था समाप्तिको बाटोतिर लाग्यो र त्यसकारण त्यो विचार पनि के हो त भन्दा नेपाली काङ्ग्रेसको विचार र बिपी कोइरालाको विचार अनुसारको होइन। बिपीले जुन राष्ट्रिय मेलमिलापको नीति लिएर आउँदाखेरि बिपीले चाहिँ राजा नरहे देश रहँदैन भनेका छन्, प्रजातन्त्र नरहे राजतन्त्र रहँदैन, राजा नरहे देश बाँच्दैन, त्यसकारण हामीले राज संस्था फाल्ने उद्यम गर्नु हुँदैन भन्ने बिपीको बाणी छ। हामीले त्यसलाई फलो गरेका हौँ। हाम्रो त एउटा आँखो राज संस्था हो भने अर्को आँखो प्रजातन्त्र हो। हामीले चाहेको राजासहितको प्रजातन्त्र थियो, त्यसका लागि हामीले 36 सालको आन्दोलनदेखि बिपीले हामीलाई त्यो भनेर अगाडि बढाएका। तर बिपी गइसकेपछि र गिरिजाबाबुको नेतृत्व आएपछि जुन फेरि माओवादीको 10 वर्ष जनयुद्ध पश्चात बिपी जुन चाहिँ त्यो सिद्धान्त छोडेरै टोटल गणतन्त्र भन्दै हिँड्न थाल्यो काङ्ग्रेस, त्यसपछि चाहिँ यो संस्था खोल्न परेको अवस्था हो।
0: अहिले यो संस्थामा को को हुनुहुन्छ र यो संस्थाको स्थापना हुँदाखेरि को को रहनु भएको थियो?
1: यसको संस्थापक अध्यक्ष चाहिँ केबी गुरुङ हुनुहुन्छ, जो नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री पनि हुनुभएका काङ्ग्रेस नेता हो र र त्यसपछि काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी सहसभापति र विनय दोज महामन्त्री लगायत यही लेभलका काङ्ग्रेसका उच्च व्यक्तित्वहरू नै रहेर यो बिपी विचार समाज खोलेको।
0: बिपी कोइरालाको 44 स्मृति दिवस आउँदैछ साउन 6 गते, यो केन्द्रमा कस्ता कार्यक्रमहरू छन्, त्यसै गरी प्रदेश र जिल्लामा कस्ता कस्ता कार्यक्रमहरू राखेर यो स्मृति दिवस चाहिँ मनाइँदैछ?
1: अहिले हामीले सामान्यतया त्यति धेरै तडक भडक नगरिकन एउटा विचार गोष्ठीको रूपमा केन्द्रमा पनि एउटा एबिपीको विचार नीति सिद्धान्त सम्बन्धित एउटा विचार गोष्ठी र अग्रज सम्मान गर्ने कार्यक्रम छ केन्द्रमा पनि, जिल्लामा पनि मैले सूचना पाएअनुसार तनहुँ जिल्लाले पनि यो वर्तमान राजनीति र बिपीको विचार विषय चाहिँ एउटा गोष्ठी नै राखेको मैले बुझेको छु। यसरी नै विभिन्न जिल्लामा बिपी विचार समाजले देशका विभिन्न जिल्लामा प्रदेशमा यस्ता कार्यक्रमहरू गरेर मनाउने परम्परा छ हाम्रो। पहिला सुरुदेखि नै बिपीको चाहिँ नै यो बिपी स्मृति दिवस, बिपी जयन्ती 24 गते र बिपीको राष्ट्रिय मेलमिलापको नीति लिएर आएको चाहिँ दिन जो 16 गते हो, ती तिनवटा दिन चाहिँ हामीले एउटा दिवसको रूपमा नै मनाउने गर्छौँ।
0: आजको राजनीतिक परिवेशमा बिपी कोइरालाका विचार कतिको सान्दर्भिक छन्?
1: पूर्णतया सान्दर्भिक देखियो झन्। अहिले अहिले आएर त कस्तो देखियो भने बिपीको विचारमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि पुरा बिपीको विचार बोकेर हिँडेको छ, किनभने अब संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र राजा नभई त भएन भनेर अहिले हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि हिँडिरहेको देखाएछौँ। चाहे अन्य आन्दोलनहरू हुन्, तिनीहरूमा धेरै नेपाली जनता, महिला, किसान र जो वास्तविक नेपाली जनता हुन्, सीमा क्षेत्रका नेपाली जनताहरू, उनीहरू सबै चाहिँ राजसंस्था नहुँदा देश बिग्रियो, देशै नअड्ने हो कि नबच्ने हो कि भन्नेमा एउटा चिन्तित देखिएका छन्। भनेदेखि अहिले वास्तवमा भन्ने हो भनेदेखि यो गणतन्त्रको जुन दोस्रो संविधान सभापछि राजालाई हुन त अलिकति बेमानी गरेरै निकालिएको छ, होइन, सम्झौता एकातिर गर्ने, लागु अर्कातिर गर्ने गरेर जुन राजा ज्ञानेन्द्रलाई पनि एउटा धोका दिएकै हो, त्यसरी निस्केका राजाले पनि अहिले के भनिबक्सा छ भनेदेखि मैले के गर्नु पर्यो, के त्याग्नु पर्यो भन्ने कुरा छ, र उहाँ पनि संवैधानिक राजा अथवा सेरोमेनियलै राजा हुनुपर्ने हो कि म जुनसुकै कुराहरू पनि जनताले भनेको कुरा मान्न तयार छु, बिबीले पनि यही भनेका थिए संवैधानिक राजा, अहिले राजा स्वयंले पनि संवैधानिक राजा भन्न थालेको अवस्था छ। त्यसैले अब नेपाली काङ्ग्रेसभित्र एउटा गणतान्त्रिक धार, अहिले गिरिजाबाबुले भने चाहिँ एउटा गणतान्त्रिक धार छ भने अर्को चाहिँ यो संवैधानिक राजसंस्था चाहिन्छ र प्रजातन्त्र चाहिन्छ भन्ने धार छ। त्यस कारण काङ्ग्रेसमा पनि वैचारिक रूपमा स्पष्ट रूपमा चाहिँ दुई भाग छ।
0: भनेपछि बिपी विचार समाजले उठाएका जुन मुद्दाहरू छन् र यो पछिल्लो चाहिँ अवस्थामा काङ्ग्रेसका दुई धारमध्ये एउटा धारले उठाएका मुद्दाहरू एउटै हो,
1: होइन? अहिले देखिएको धारलाई चाहिँ तपाईँले एउटा गगन थापाको धार र अर्को चाहिँ
0: पूर्णबहादुर
1: कार्यवाहक पूर्व कार्यवाहक सभापति भन्नु पर्यो पूर्णबहादुरका धार, यसो हेर्दा चाहिँ यो अहिले दुइटै धार हामीले त अस्वीकारै गरेको धार हो, किनभने यो दुइटै धार चाहिँ अझै पार्टीलाई मिलाएर बिपीको विचारमा हिँडाउन भन्दा सत्ता, शक्ति, पावर, पैसा यसकै वरिपरि घुमिरहेका हुन् यी दुवै थर। त्यस कारण यिनीहरूले विभिन्न स्वार्थको कारणले अहिले पदका कारणले पैसाका कारणले यो भएको झगडा हो। अझै पनि हामीले यो दुइटैलाई राम्रा छन्, यिनीहरूले बिपीको विचार बोकेका छन् भनेर त हामीले दुवै संस्थाले भन्न सकिँदैन, तर दुवै संस्थाभित्र केही व्यक्तिहरू गल्ती भयो, यो चाहिँ मूल ट्र्याक समात्न सकिएन है भनेर चिन्ता गर्ने मान्छे यो गगन समूहमा पनि छन् र यो चाहिँ नै खड्का समूहमा पनि छन्, र बिपी विचार समाज त अलिकति त्योभन्दा केही अगाडिदेखि नै अलिकति फरक भएर बसेको अवस्था हो भने अर्को एउटा चाहिँ नेपाली काङ्ग्रेस बिपी भन्नेले पनि फेरि छुट्टै संस्था खोलेर उसले पनि संवैधानिक राज संस्था सहितको
0: प्रजातन्त्र
1: हुनुपर्छ भनेर यतापट्टि बसिराखेको छ। भनेपछि अहिले काङ्ग्रेसमा त चार चिरा छ के, दुई चिरा मात्रै होइन,
0: विकी विचार राष्ट्रिय समाजले यो युवाहरूलाई विपीको विचार सम्म पुर्याउन कस्ता कार्यक्रमहरू ल्याएको छ?
1: होइन, यो विपी विचार समाजले अहिले हामीले त पुस्तकहरू निष्कासन गर्ने होइन, प्रति वर्ष विपी विचार राष्ट्रिय समाजले चाहिँ विपीका विचार सिद्धान्तहरू भएका यो प्रजातन्त्रको लागि लड्ने योद्धाहरूको कहानीहरू रहेका यस्ता पुस्तकहरू निकालेर हामीले वितरण गरिराखेका छौँ
0: युवा पुस्ताहरूमाझ
1: होइन। हाम्रो वास्तविक उद्देश्य यो भन्ने कुरा हामीले दिइरहेका छौँ। अब अहिले यो बिस्तारै अगाडि नै बढ्नको लागि त यो ठ्याक्कै यो पार्टी खोलेको होइन, होइन यो चाहिँ नेपाली काङ्ग्रेस भित्रै रहेको काङ्ग्रेसमा वैचारिक आन्दोलनै गरिरहेको एउटा काङ्ग्रेसभित्रकै एउटा संस्था हो एक किसिमले भन्दा, यो आफैमा पार्टी होइन। त्यसैले अब यसलाई आर्थिक रूपमा पनि यो विभिन्न ठाउँमा पुग्न अलिकति गाह्रो हुँदो रहेछ र हाम्रो संस्थालाई फेरि कसैले पनि दिएको कुनै आर्थिक रकम दिएको पनि छैन। कस्ता कस्ता संस्थाहरूलाई चाहिँ दिन्छन्, ठुल्ठुलो रकमहरू फालेका छन्। हामीले कतिपय ठाउँमा अब अलिकति निवेदन हाल्दाखेरि पनि विभिन्न कारणले विभिन्न सोधपुछ गरेर चाहिँ त्यसलाई एकछिन राखेर पनि पछि हामी सल्लाह गरेर दिन्छौँ भनेर पनि नदिएको अवस्था छ भने हामीले अब जहाँ पाइ त्यहीँ पनि हात थाप्ने काम पनि हामीले गरेका छैनौँ। त्यसैले गर्दा अब हामीले यो सङ्गठन गर्दा यो कार्यक्रमहरू गर्दाखेरि पनि वास्तवमा गोजीकै रकमबाट चाहिँ हामीले गर्दै आएका छौँ। यो वैचारिक काम हो, हामीले विचारको लागि नै गरिराखेको अवस्था हो। त्यसले गर्दा जान सकिएको छैन। अब कङ्ग्रेसले गरेका गल्तीहरू र अरूले गरेका गल्तीहरूलाई चाहिँ हामीले देखाइदिने काम चाहिँ गरेका छौँ।
0: पछिल्लो समयको परिवर्तित राजनीतिक अवस्थालाई समाजले कसरी मूल्याङ्कन गर्छ?
1: तपाईँले पछिल्लो भन्नाले अब अहिलेको सरकार गठन जुन चाहिँ 84 हुने
0: निर्वाचन 84
1: हुने चुनाव 82 आयो होइन, 2 वर्ष अगाडि आयो। अब त्यो घटनाक्रम जुन जेन्जी आन्दोलन होइन, जेन्जी आन्दोलन भयो, यो सब जग जाहेर छ, सबैले देखियो। जेन्जी आन्दोलन हुनका कारणहरू पहिला त कारणहरू पनि खोज्नुपर्छ। कारण स्पष्ट थियो कि साँच्चै भने 2/3 बहुमतको सरकार थियो, काङ्ग्रेस र एमालेको सरकार थियो, केपी ओली प्रधानमन्त्री हुँदै हुनुहुन्थ्यो। त्यो सरकार अहिलेसम्म चलिरहेको भए यतिखेर चाहिँ शेरबहादुर देउवा प्रधानमन्त्री भइरहेको अवस्था हुन्थ्यो। तर जनताले के बुझेनन् भने चाहे केपी ओली रहिराखुन् चाहे शेरबहादुर देउवा रहिराखुन् राष्ट्रको लागि तात्विक परिवर्तन केही पनि आउँदैन। मिलिजुली खानी भन्दा केही पनि फरक आउँदैन। यो गोलमेज बैठक जस्तो यो चाहिँ त्यस्तो त छ नि, एउटा चाहिँ कुर्सीको खेल जस्तो त्यो मात्रै देखियो। प्रचण्ड फेरि पछि पछि कसरी यिनीहरूलाई झगडा पारौँ र म जाऊँ भनेर, योभन्दा यी तिनजना नेताको कुनै पनि तात्विक परिवर्तन गरेर देखिएन र यो लामो समय यसरी चलेपछि जनता चाहिँ दिक्क भएको अवस्थाले गर्दा युवाहरूमा चाहिँ यो भयो। अब जाने बेलामा सत्तामा जाँदा हामी संविधान पनि परिवर्तन गर्छौँ, केही यो गर्छौँ भन्ने नारा थियो, तर गइसकेर केही महिना चलिरहँदा पनि उहाँहरूले कुनै पनि यो कुराहरू गर्दैन। खालि कार्यकाल बिताउने र सम्पत्ति कमाउने भन्दा त्यहाँ कुनै पनि नदेखेपछि युवाहरू उठ्नु पनि स्वाभाविक थियो यो राज्यमा। त्यस कारण त्यो आन्दोलनले यो घटना घट्यो, यो 82 होइन, 82 चुनाव भयो। जनताले अब झन्डै 2/3 चाहिँ नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले जिताएका छन् होइन। बालेन शाहको सरकार छ, यो सरकारलाई चाहिँ 5 वर्ष यिनीहरूले काम गर्न दिनुपर्छ, हामीहरूको चाहिँ भनाइ त्यो हो। किन भन्दाखेरि 46 सालदेखि यता 5 वर्ष कसैले पनि टिकाएको अवस्था छैन। 5 वर्ष शासन कसैले गरेन, आफ्नो सत्ताको लागि नै बिचबिचमा झगडा गर्दै 2 चोटि काङ्ग्रेसले बहुमत ल्याएर पनि आफैले सरकार गिराएको छ र मिलिजुली सरकार सबैले गिराएको छ।
0: सरकार बनाउनेतिर लाग्ने, एकथरी सरकार गिराउने लागि,
1: खालि सत्ताको र भत्ताको लागि राजनीति भयो, जनताको लागि राजनीति भएन। 46 देखि आजसम्म पनि हामीले त्यो चाहिँ राम्रोसँग देखेनौँ। अब यो सरकार बनेको छ, 5 वर्षको लागि स्पष्ट बहुमत छ र यसमा पनि अहिले त्यो तत्त्वले खुराफात गरिरहेको छ। अहिले पनि फुटाउनलाई 5 वर्ष टिक्न नदिनलाई चाहिँ यो गरेको छ। अब 5 वर्ष नटिकन यो सरकार ढल्यो भने चाहिँ जनताले सिधै राजा खोज्छन् या सेना खोज्छन् या यति ठुलो घटनाहरू घट्नेछन् कि यिनीहरू चाहिँ यहाँ देशमा टिक्न पनि सक्ने अवस्था छन्, भागाभाग हुने देख्छु मैले चाहिँ।
0: बिपीले परिकल्पना गरेको समाजवाद र वर्तमान नेपालको आर्थिक नीति बीच कस्तो सम्बन्ध रहेको छ?
1: बिपीले चाहिँ देखाएको चाहिँ समाजवाद भनेको जसलाई हामी प्रजातान्त्रिक समाजवाद भन्छौँ, त्यो बेलामा पनि धनी अत्याधिक धनी सामन्तहरू पनि व्यापक थिए, अत्याधिक धनी थिए भने गरिब चाहिँ निकै गरिब र फेरि एकदम दासत्वको होइन हलिया प्रथा अनेकका चाहिने प्रथै प्रथा गाउँ गाउँमा पनि अनि समाज समाजमा पनि तपाईँको जात जातिको आधारमा चाहिँ विभेद, त्यो व्यापक विभेदको समाज थियो यो। त्यसकारण बिपीको प्रजातान्त्रिक समाजवाद भनेको चाहिँ एउटा आर्थिक बाटो हो, आर्थिक रूपमा चाहिँ सबैलाई समान बनाउनु र सबैलाई चाहिँ एकमानको बन्दोबस्त गर्ने हो बिपीको भनाइमा। सबैको घरमा एउटा घर होस्, विद्यालयमा पढ्न पाउन्, बिरामी हुँदा स्वास्थ्यमा जान पाउन्, होइन एउटा गाई पालेर दुधरबाद खान पाउन् भन्ने जुन कल्पना थियो नि त्यो त्यतिखेरको लागि बनाएको। अब यही अनुसार त अहिले अर्कै हुन्छ होला, हात हातमा मोबाइल होस् भन्नेमा जाला होइन। तर त्यो पनि के हो भने सँगसँगै विकास हुँदै जाने हो र समाजमा एउटा आर्थिक रूपमा बराबर होस् भन्ने हो। कसरी बराबर हुन्छ भन्दा धनीहरूलाई अलिकति बढी कर लगाउँ, प्रगतिशील कर भन्छ त्यसलाई, प्रगतिशील कर लगाउने र गरिबहरूलाई चाहिने अब चाहिँ त्यसलाई राहत दिने, होइन विद्यार्थी हो भने छात्रवृत्ति दिने र गरिब जनता हो भने त्यसलाई चाहिँ अब जस्तो भनौँ न अब अहिले भूमिहीनलाई चाहिने होइन एउटा लाल पूर्जा दिने होइन घर बनाइदिने, त्यसरी चाहिँ उसको पनि वास्तविक नेपालीलाई उसको आर्थिक उठाउने, त्यो धनीलाई पनि कर लगाएर अलिकति तल ल्याउने हो। अरूले जस्तो चाहिँ ब्याङ्क लुट्ने, मान्छे मार्ने, घर त धनी रहेछ भने त्यसको सम्पत्ति जबरजस्ती खोस्ने अनि अर्काले दुरुपयोग गर्ने, त्यो चाहिँ तरिका होइन, फेरि त्यो अप्रजातान्त्रिक तरिका भन्छ क्या। त्यस कारण प्रजातान्त्रिक समाजवाद भनेको त प्रजातान्त्रिक ढङ्गले सरकारले नै कर मार्फत ल्याउने, प्रगतिशील करबाट उसको सम्पत्ति तान्ने र गरिबलाई चाहिँ उठाउने हो। त्यो प्रजातान्त्रिक समाजवाद भयो, त्यो आर्थिक समाजवाद भयो। अर्को सामाजिक समाजवाद भनेको जुन दलित भनेर हेपिएको होला होइन, कोही चाहिँ एकदम म यस्तो चाहिँ ब्राह्मण भनेर थालु भएका होलान्, कोही क्षेत्रीय भनेर पनि भएका होलान् होइन। अब कसैको चाहिँ धनको आधारको कुरा त ऐसिद्धिहाल्यो भनेपछि यो समाजमा जुन जातीय आधारमा विभेदता छ नि त्यसलाई चाहिँ मेटाएर सबैलाई समान बनाउने अर्को लक्ष्य हो क्या। त्यसमा बिपीको प्रजातान्त्रिक समाजवाद चाहिँ एकदमै राम्रो छ नि यो यो चाहिँ प्र्याक्टिसमा अझै राम्रोसँग आएको छैन, गर्न खोजेका छन्। अब नेपाली काङ्ग्रेसले पनि अब हाम्रो त जानेन भन्ने हो, किनभने प्रजातन्त्र 46 सालमा आइसकेपछि पनि अब डाक्टर रामशरण महत र चाहिँ महेश आचार्य जस्ता दुईजना खास अलिकति नाम चलेका र पढेका अर्थशास्त्रका विद्यार्थीहरू चाहिँ दुईवटा अर्थमन्त्री हुनुभयो होइन, गिरिजाबाबुको पालामै हो। तर उहाँहरूले पनि बिपीको अर्थनीति बुझेर चाहिँ बजेट ल्याए जस्तो चाहिँ लागेको छैन, किनभने नेपालको चाहिँ अर्थनीति बिपीले के भनेका छन् भने यो मिश्रित अर्थनीति हो। मिश्रित अर्थनीति भनेको यो साम्यवादी अर्थनीति पनि पुँजीवादी अर्थनीति पनि, पुँजीवादका राम्रा पक्ष र साम्यवादका राम्रा पक्ष, दुइटै पक्ष ल्याएर मिश्रित रूपमा, दुवै मिसाएपछि त मिश्रित भयो नि, दुवै राम्रा राम्रा मिक्सअप गरेर चाहिँ अनि त्यसपछि चाहिँ नि यो अर्थनीति ल्याउने हो। मिश्रित अर्थनीतिबाट चाहिँ विकास हुन्छ, नेपाललाई चाहिँ त्यो सुहाउँदो हुन्छ भनेको हो। तर चाहिँ यो नेपाली काङ्ग्रेसको कार्यकालमा के भयो भनेदेखि मिश्रित अर्थनीतिभन्दा पुँजीवादी अर्थनीतिलाई चाहिँ जोड दिएको देखियो र चाहिँ यो साम्यवादी पक्ष र समाजवादी पक्ष कमजोर भयो, पुँजीवादी हावी भयो। पुँजीवाद हावी भएपछि के भयो त भन्दा हाम्रा पञ्चायतकालदेखि चल्दै आएका चाहिँ जुन उद्योग धन्दाहरू हुन् ती पनि के भयो त नचलेर होइन त्यसलाई पनि झन् बेचेर कौडीको भावमा बेचेर सबै सामानहरू चाहिँ नि तपाईँको इन्डियाको सीमाबाट र यता चाहिँ खासाबाट ल्याएर नेपालमा चलाउने भयो, नेपाली युवाहरूलाई सब बेरोजगार बनाएर बाहिर लगाइने नीति आयो। त्यसकारण यो राम्रो होइन कि, मिश्रित अर्थनीतिले यहाँ नै उद्योग धन्दाको विकास गराउनु पर्थ्यो, प्राइभेटको पनि विकास गर्ने हो, सरकारीको पनि विकास गर्ने हो कि, दुइटैको मिक्सअप गरेर सबै पक्षका मानबाट चाहिँ विकास गर्नुपर्ने हो।
0: बिपी विचार राष्ट्रिय समाज, जसले बिपीका विचारहरूलाई समाजमा पुर्याएको छ, यता कङ्ग्रेसले पनि बिपीका विचार र सिद्धान्तलाई अँगालेर एउटा पार्टी चलाइरहेको छु भनेर भन्ने गर्छ भने नेपाली कङ्ग्रेससँग बिपी विचार राष्ट्रिय समाजको सम्बन्ध चाहिँ कस्तो छ?
1: सैद्धान्तिक रूपमा चाहिँ त धेरै कुराहरूको बिमेल भएको छैन, किनभने वर्तमान नेपाली काङ्ग्रेस के कुरा गर्छ भनेदेखि कता कता बिपी नै गणतन्त्रवादी थिए, बिपी नै सङ्घीयतावादी थिए, बिपी नै धर्मनिरपेक्षतावादी थिए भने नै गर्छन्। त्यस्तो चाहिँ कोही पनि छैन, बिपी अखण्ड नेपालको पक्षमा थिए, होइन? हामीले यो सङ्घीयताको कुरा सुनेनौँ, होइन? यो चाहिँ पावर त दिनुपर्छ, यो विकेन्द्रीकरणबाट नि त काम गर्न सकिन्छ नि, पावर विकेन्द्रीकरण गर्न सकिन्छ। यो सङ्घीयताको यति महँगो भयो कि अहिले 884 सांसद पाल्नु परेको छ, 100 मन्त्री छन् अहिले यो देशमा, बाहिर केन्द्र मन्त्री त छैन नि, प्रदेश प्रदेशमा मन्त्री छन्, सँगै चाहिँ यो मन्त्रीमण्डल विघटन भइरहेछ, अब छिट्टै हुँदैछ, फेरि चाहिँदैन चाहिएको यो काम काजको, त्यसैले चाहिँ यो जनतालाई लोड दिने काम भएको छ। यो चाहिँ बिपीको प्रजातान्त्रिक समाजवाद पनि राष्ट्रियता प्रजातन्त्र पनि देखिएको थिएन, यो विकेन्द्रीकरण गर्ने कुरा थियो। विकेन्द्रीकरण त राजा वीरेन्द्रले पनि गरेका थिए, 5 विकास क्षेत्र गरेको विकेन्द्रीकरण गरे त हो नि, त्यसैले 14 अञ्चल 75 जिल्लाको कन्सेप्ट पञ्चायतले ल्याएको, त्यहाँ नराम्रो थिएन, त्यहाँका जे राम्रो थिए त्यसमाथि अझ राम्रो गरेर लानु पर्ने ठाउँमा त्यो चाहिँ गर्न सकिराखेका छैनन्। अब यो गणतन्त्र भन्ने बित्तिकै राजा नभएको व्यवस्थालाई पनि गणतन्त्र भनिन्छ। बिपीले सधैँ चाहिँ राजसंस्था चाहिन्छ, राजा नरहे देश रहँदैन भनेर चाहिँ यहाँ गणतन्त्र आइरहेछ, र हामी गणतन्त्रवादी भन्दै काङ्ग्रेसले मनाइरहेको छ, त्यस कारण हामीलाई चाहिँ त्यो
0: हामी गणतन्त्रवादी भन्दै काङ्ग्रेस चाहिँ जुन तत्कालीन माओवादीको नारा बोकेर
1: यो सबै चाहिँ माओवादीको नारा भनियो भने त्यसैले चाहिँ यो चाहिँ त्यति राम्रो छैन। अब काङ्ग्रेससँग हामी निकट हुनलाई त एकचोटि व्यापक छलफल गर्न जरुरी छ, हाम्रो चाहना त के छ भने मिल्ने हो भने ठिक छ, अब चाहिँ यो देउवा पक्ष र गगन पक्ष मात्र मिलेर काङ्ग्रेसलाई पुग्छ भने ठिकै छ, होइन? मिलुन्, होइन? हामी जस्ता बिपी विचार बोकेका मान्छे र नेपाली काङ्ग्रेस बिपी भन्ने त्यो संस्थालाई पनि आवश्यक गरेर होल गोलमेज बैठक बसेर नेपाली काङ्ग्रेसको त विधान पनि संशोधन गर्नुपर्छ, काङ्ग्रेसको अलिकति विधान संशोधन गरेर कसरी यो बिपी विचारमा ल्याएर हामी एक भएर जान सक्छौँ प्रजातान्त्रिक धार भन्ने त्यो खालको एउटा भिजन ल्याउने हो, हामी पनि सबै बसेर छलफल गरेर चाहिँ यसको निष्कर्षमा पुग्ने हो भने काङ्ग्रेस एकीकरण गर्ने, काङ्ग्रेस मिल्ने, गठन गर्ने, हामी पनि नेपाली काङ्ग्रेसको सदस्यता लिने, यो सबै कुराहरू हुन्छन्। अन्यथा यत्तिकै लिनुको चाहिँ कुनै अर्थ छैन, काङ्ग्रेस अहिले बिना विचार हिँडेको छ, लक्ष्यहीन यात्रा हो, त्यस कारण यो यात्रामा चाहिँ सामेल नहुँदै पनि कल्याण हुन्छ भन्ने हामीलाई लागिरहेको छ।
0: अनि काङ्ग्रेस हुँ भनेर चाहिँ भन्ने विचार बिपीको विचार बोक्ने, तर फेरि कङ्ग्रेसको चाहिँ क्रियाशील सदस्यता रिन्यू नगर्ने अवस्था पनि धेरै देखिएको छ, यस सम्बन्धमा के भन्नुहुन्छ?
1: होइन, कङ्ग्रेसमा हामीले त हामी बिपी विचारवादीले त कोही कोहीले लिउन त लिइरहेको कुरो भनेर लिइदिने, अब सामान्य साथीहरूले कतिले लिएका छन्, होइन? अहिले केन्द्रमा चाहिँ अहिले हाम्रो त केन्द्रीय अध्यक्षदेखि नै धेरै केन्द्रीय समितिका पनि जिल्ला र प्रदेशका साथीहरूले पनि अहिलेको वर्तमान परिवेशमा चाहिँ लिनु भएको छैन, यो रिन्यू गर्नु भएको छैन।
0: अहिले त
1: यो गगनहरूलाई स्वीकार गर्न नसकेर आफूलाई अलिक ठुला नेता हौँ, गगनभन्दा सिनियर नेता हौँ भन्नेहरूले अब गगनलाई प्रेसर दिन अप्ठ्यारो पार्न नलिएको मात्रै हो, कि वैचारिक रूपमा यिनीहरू दुइटामा अहिले हामी फरक छौँ भन्ने खालको धारण क्लियर भएको छैन, त्यस कारण यससँग हाम्रो कुनै महत्त्व रहेन कि यो घटेको मात्रै हो, यो बिग्रिने मेस हो, यिनीहरूले अर्कोचोटि अझ तल पर्नलाई चाहिँ अझै तल जान्छ
0: नि। व्यक्तिहरूको विचारमा अहिले पनि बालेन सरकार राजतन्त्रको पक्षमा छ भन्ने कुरा पनि बाहिर आउने गर्छ,
1: होइन? बालेन अहिलेसम्म मैले देखे अनुसार बालेन एउटा राष्ट्रवादी, केही गरौँ भन्ने ऊर्जाशील, केही जानेको, केही बुझेको, केही विज्ञान र प्रविधिमा पनि नलेज भएको हुनाले यो देशको लागि केही गरौँ भन्ने मान्छे हो। अब उनले राजावादी भएको भए राजाको बारेमा अलिकति प्रष्ट केही दृष्टिकोण दिन सक्नु पर्थ्यो, अहिलेसम्म आएको छैन, होइन? उहाँ मेयर हुँदा पनि त्यो दृष्टिकोण दिएको होइन, त्यसपछि पनि मैले त्यो दृष्टिकोण हामीले बरु बोलेका छौँ नि यतिको राजसंस्था चाहियो भनेर, उहाँले यतिको बोल्नु भएको छैन। हामी जति अगाडि चाहिँ बालेन गएको देख्दिनँ यो मामलामा, र कता कता उहाँको व्यवहार राजसंस्थाप्रति नकारात्मक चाहिँ छैन, अरूले जति नकारात्मक बोल्छन् गर्छन् राजसंस्थाप्रति, बालेनले त्यस्तो बोलेको चाहिँ सुनेको छैन। तर बालेनको एउटा फरक चाहिँ के देखिएको भने यो दुर्गा प्रसाईको चाहिँ आन्दोलनमा राजाको चाहिँ निर्मल निवासमा गएर चाहिँ नि जरिवाना टाँस्नु होइन नगरपालिका महानगरपालिकाबाट त्यहाँ लगेर टाँस्नुले चाहिँ अलिकति राजावादीहरूमा चाहिँ त्यसले शङ्का उत्पन्न गरेको छ र यो राजा निकट होइन रहेछन् कि भन्ने पनि देखाएको छ. त्यो जरुरत थिएन
0: किन फोहोर व्यवस्थापन गर्न
1: जरुरत राजाले पठाएको त होइन नि त दुर्गाप्रसाईलाई.
0: जे भए पनि अब आन्दोलनमा आएको चाहिँ व्यक्तिहरूले फोहोर गरे, नगरपालिका चाहिँ राम्रो भएन,
1: त्यो दुर्गाप्रसाईलाई समात्न पर्यो नि, अरूलाई भन्नु पर्यो होइन, जो जो आयोजक हुन् त्यसका जो जो हुन् तिनलाई भन्नु पर्यो. राजा र राज संस्था त हाम्रो पनि सरोकार हो, एउटा गरिबको पनि सरोकार हो. राज संस्था भनेको त सारा हिन्दूहरूको चाहिँ हिन्दू राजा हो होइन, हिन्दू सम्राट त सम्पूर्ण भारतको पनि हिन्दू सम्राट हो. हाम्रो ज्ञानेन्द्र के हाम्रो नेपालको मात्रै हो र, समग्र विश्वको हिन्दू सम्राट अहिले पनि हो, हिन्दूहरूले अहिले पनि सम्राटको रूपमा मान्छन्. त्यसैले गर्दाखेरि त्यो राज संस्थालाई त्यसरी चाहिँ जरिवाना कटाउँदाखेरि वास्तवमा राजावादीहरूको त्यो बेलामा बालनसँग चित्त दुखाइ हो, केही भन्दैनन् राजावादीहरू, त्यति धेरै पनि छैनन् भन्दा पनि भन्दैनन्, सहिराखेका छन् क्या राजावादीहरूले, सहिराखेका छन्, सहे केही बोलेनन्. तर हामीले देख्यौँ त्यसपछि त्यो चाहिँ टाँसेपछि कतिपय गाडीमा बालेन भनेर लेखिएका तुलहरू च्यातेको त देख्नुभयो होला. मोटरको ड्राइभरहरूले पनि राजा कहाँ टाँसेपछि उनीहरूले गाडीबाट फाल्यो रहेछ. त एउटा सामान्य चाहिँ एउटा यातायात मजदुरमाथि पनि त राज संस्थामाथि त रहेछ त एउटा होइन. त्यसैले यो कुराहरूमा बालनले बुझ्नुपर्छ. बालनले अहिले राज संस्था पनि बुझेका छन्, बिपीवाद पनि बुझ्न खोजेका छन् र होइन देश पनि बुझेका छन्. तर खास गरिकन काठमाडौँको यो धर्म संस्कृति जुन उनले चाहिँ एउटा मन्दिरहरू धाराहरू पाटी पौवाहरूसित सम्बन्धित अलिकति नेपालीपन जुन खोजेर गर्न खोजेका छन् त्यो चाहिँ राम्रो लाग्छ मलाई.
0: बिपी विचार राष्ट्रिय समाज मार्फत समाजमा कस्तो परिवर्तन ल्याउन चाहनुहुन्छ?
1: हामीले समाजमा परिवर्तन त बिपीकै धारणा अनुसारकै परिवर्तन होस्, नेपाल शान्त होस्, नेपालको विकास होस्,
0: नेपाली जनता सुखी
1: हुन्, नेपालमा चाहिँ अहिले भने जस्तो एउटा समाजवादी होइन आर्थिक समाजवादको हिसाबले सबै मान्छेहरू सम्पन्न हुन्, र अर्को चाहिँ नेपालमा जुन अहिले पनि देखिन्छ हामीले विभेद, जातीय विभेदहरू, त्यो जातीय विभेद सकियोस् र सबै नेपालीहरू समान बनुन् र सबै हातेमालो गरेर मिलुन् होइन. अब संसारमा अमेरिकामा गएर हेऱ्यो, त्यहाँ संसारका मान्छे बसाइ सरेर बस्ने नयाँ मान्छेहरू आएका आइछन्, बसिरहेछन्, स्थापित भइरहेछन्, नेपाली पनि गइरहेछन्. तर त्यहाँ नागरिकता लिइसकेपछि सबै समान हातेमालो एकदम बराबर, अमेरिकाको झन्डा चट्ट चाहिँ अगाडि गाड्ने, आँगनमा सानो एउटा चाहिँ तुलसीको मठ जस्तो बनाएर उनीहरूले आफ्नो राष्ट्रिय झन्डा गाड्दा घर घर त्यो झन्डा प्यारो छ. सक्यो अरू कुरा, अरू आफ्नो पेसा गर्ने खानी हो,
0: राष्ट्रियता प्यारो,
1: त्यति प्यारो छ झन्डा. अब त्यो चाहिँ नागरिकता लिएपछि अब त्यहाँको झन्डा उसले राख्यो घर किनेपछि त्यो छ. तर हामीहरू अहिले पनि त 400 वर्ष अगाडि आएको, त नयाँ म 500 वर्ष अगाडि आएको भने छन्, यो गरे छन्, म आदिवासी भने छन्, त अस्ति भएर आएको पृथ्वीनारायण शाह जसले यो देशको एकीकरण अभियानको सुरुवात गर्यो, ऊभन्दा पहिलेदेखि यो देशमा बसिरहेको त स्वतः आदिवासी हुन् नि. सबै देश निर्माण हुनुभन्दा अगाडिदेखिको मान्छे आदिवासी हुँदैन,
0: हामी
1: होला जनजाति के होला नि यता होला. तर यस्तो खालको नेपालको चाहिँ यो गन्जागोल र नेपालका जो बुद्धिजीवीहरू छन् नि, यी बुद्धिजीवीहरूले पनि त्यसलाई सम्हाल्ने, सरल बनाउने, सबैलाई मिलाएर समानता गर्नुभन्दा खोजी खोजी मान्छे भड्काउने, निम खोजाउने, जाति जात जात लडाउने काममा हाम्रा विद्वानहरू पनि छन् क्या यो देश, त्यस्तो देख्छु.
0: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. दमौली संवाद मार्फत आम नागरिक विशेष गरी युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ?
1: अब युवा पुस्ताहरू मलाई लाग्छ अहिलेको विज्ञान प्रविधिको युगमा हुनुहुन्छ, युवा पुस्ताहरूले राम्रो पढ्नु भएको छ, अहिले पढ्ने धेरै अवसरहरू पाइएछ, धेरै पुस्तकहरू पाइएछ, सूचना र सञ्चार होइन हात हातमा मोबाइल टेलिभिजन घर घरमा छन्. यो सुविधाबाट उहाँहरूले राम्रो शिक्षा लिनुपर्छ र अब पनि हुलमुलमा जाने, कुरै नबुझी आन्दोलनमा हिँड्ने, सडक तताउने, तोडफोड गर्ने, राँको बाल्ने होइन, र चाहिँ राष्ट्रलाई क्षति पुग्ने खालका कामहरू, व्यक्तिलाई होस् वा राष्ट्रलाई होस् या अलिअलि भने पनि भर्खर भर्खर बन्दै आएका चाहिँ जुन हाम्रा भौतिक साधन र स्रोतहरू छन् नि, तीमाथि तोडफोड गर्ने, आगो लाउने जस्ता मुर्ख्याइका कार्यहरूमा चाहिँ नव पुस्ताहरू पहिलो नम्बर जानु हुँदैन. र राम्रोसँग कुरा बुझेर मात्रै उहाँहरूले चाहिँ बोल्नुपर्छ, हिँड्नुपर्छ, र नव युवाले त्यस्ता खालका जुन अहिले झोले कार्यकर्ताहरू छन् नि, अन्धभक्त र आँखा चिम्लेर आफ्नो नेताले भनेपछि ठिक होस् कि बेठिक होस् विवेकै प्रयोग नगरिकन जुन हुम्मिने जुन चलन छ, यो संसारमा यति नराम्रो चलन चाहिँ भए भारतमा होला, अन्त कहीँ पनि छैन। कुनै पनि विकसित देशहरू यस्तो पाराले देश विकास हुँदै हुँदैन क्या, त्यसैले यसरी कोही पनि जाँदैनन्, यसरी सबैले राजनीतिक दलमा चिनाउनै पर्छ भन्ने पनि छैन। अहिलेको परिवेश त धेरै मान्छेहरू स्वतन्त्र बस्न पर्ने र वाच डगको चाहिँ काम गर्नुपर्ने पनि देखिएको छ। धेरै बुद्धिजीवीहरू, अहिलेका बुद्धिजीवीहरू भन्यो विभिन्न विषयमा पिएचडी गरेका बुद्धिजीवीहरू छन् तर दलको सदस्यता नलिएको बुद्धिजीवी छैन। बोल्छ बोल्छ एउटा बुद्धिजीवीको तर्क सुनाउनु भनेर सुन्यो सुन्यो सुन्यो, अन्तिममा आफ्नै पार्टीतिर लर जोड्छ क्या, राम्रो होस् नराम्रो होस् त पार्टी त्यता लर जोडेको हुन्छ क्या, त्यो बुद्धिजीवीको सुन्यो सुन्यो पत्यारै लाग्न पनि गाह्रो हुने अवस्था त्यस्तो छ।
0: यहाँ दमौली संवादमा आएर आफ्ना विचारहरू राख्नुभयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त, धन्यवाद।
1: धन्यवाद।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856342334।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ब्याङ्की खैमत बिले क्योदी ATM मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: 94.2 दमौली FM, समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403044।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061 9060634344।
3: ए नानी, कता हिँड्यौ छाता उडेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444 98560 60656।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848848, 9846554595 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9856343034।
1: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280080, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332।
9: दमौलिया FM 94.2 समुदायको

0: बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0635650025।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट है ना URL चेक लना अछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्यू तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz. Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना, सूचना, सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414।
3: ब्यास 3, प्रशासन चोक, दमौली।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तु नजाऊ भनेको दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जनहेतरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।
6: समुदायको आवाज।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: अनि तयो कागज केमे छि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वा दिए?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
3: अनि बैंगरी
4: बैंगरी
3: अँ
4: चढ चाहिँ तले लल पर्दी
3: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप द क्या सचेत तल परिम
4: सतर्क तना ठगी तब द क्या जोगी ना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001061, 9066673344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ती किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805000700,
1: 9460404344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: 94.2 दमौली एफएम समुदायको आवाज।
1: यो समय दमौली एफएम को हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
1: इट्स 12 पीएम।

0: LG ले ल्यायो नयाँ LG Essential Series, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI, नागरिकता भए पुग्छ, हरेक घरको खुशी घर घरमा LG, LG लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो नारी 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। व्यवसायीहरूसँग दैनिक भेटघाटमा प्रधानमन्त्री सम्बन्धी खबरबाट विभिन्न व्यावसायिक संघ संस्था र उद्यमीहरूसँग भेटवार्ता गर्दै आउनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दै हुनुहुन्छ। भेटघाटमा चिया उद्योगीहरूले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वीरेन्द्रले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो। त्यसअघि उहाँले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसाय महासंघ, फुटवेयर एसोसिएशन, शेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधि सँग पनि भेटघाट गर्नुभएको थियो। तर यी छलफलहरूमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई पनि सहभागी गराइएको थिएन। शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा सरकारवालाहरूसँग छलफल गर्ने भएको छ। एजुकेशन कन्सल्टेन्सी संचालकहरूले सरकारले हालै ल्याएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा नियमावली 2083 को विरोध गर्दै आएका बेला सरकारले उनीहरूलाई छलफलमा बोलाएको हो। छलफलमा नेपाल शैक्षिक परामर्श संघ, स्वतन्त्र शैक्षिक परामर्श संघ, सक्रिय शैक्षिक परामर्श संघ, शैक्षिक परामर्श व्यवसायी संस्था, जापानिज भाषा स्कूल संघ लगायतलाई छलफलमा बोलाइएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रम स्थल बाहिर शिक्षा मन्त्री सस्मित पोखरेल विरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। शिक्षा मन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थल बाहिर नेपो बेबी मुर्दाबाद लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका 5 युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विश्वविद्यालयको वार्षिक दिवस समारोहमा भाग लिन पुगेका शिक्षा मन्त्री पोखरेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका छन्। उनीहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल कोट 40 स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न कम्युनिष्ट दल तथा संगठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम समेत आयोजना गरेका छन्। विक्रम सम्वत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र माता तुलसी कुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिष्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालाल श्रेष्ठका भाइ पनि हुनुहुन्छ। विक्रम सम्वत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उहाँको निधन भएको थियो। स्मृति दिवसका अवसरमा आज नेकपा एमालेको काठमाडौँ उपत्यका विशेष प्रदेश कमिटिले विशेष कार्यक्रम समेत आयोजना गरेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य कम्युनिष्ट दल तथा संगठनहरूले पनि देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताउनु भएको छ। बिहिबार 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उहाँले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको समेत बताउनु भएको छ। उहाँले भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिरहेको समेत बताउनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चिकित्सा शिक्षा स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर गोविन्द केसीले आजदेखि कैलालीको धनगढ़ीमा आफ्नो 24 औं सत्याग्रह शुरू गर्नुहुने भएको छ। उहाँले दिउँसो 3 बजेदेखि धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनशन शुरू गर्ने कार्यक्रम तय गर्नुभएको छ। डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक पटक उठाइएका मागप्रति व्यवस्था गरेको आरोप समेत लगाउनु भएको छ। यसअघि सरकारले माग सम्बोधन गर्न साउन 5 गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उहाँको भनाइ छ। नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा, शिक्षा र सुशासनको पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले फेरि सत्याग्रहको बाटो रोज्नु परेको बताउनु भएको छ। यसपटकको आन्दोलनमा उहाँले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाउनु भएको छ। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानून र मापदण्ड विपरीत गरिएको भनिएका नियुक्तिहरू खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवाद व्यवस्था संशोधन गर्नुपर्ने र नियुक्तिमा राजनीतिक प्रभाव तथा स्वार्थको द्वन्द अन्त्य गर्नुपर्ने उहाँको माग रहेको छ। नेपालले ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष 2081-82 र समीक्षा वर्ष 2082-83 को क्रस बोर्डर विद्युत आयात निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो। समीक्षा वर्ष 2082-83 भारत र बंगलादेश तर्फको विद्युत निर्यातबाट नेपालले कुल 29,32,47,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 67.96% बढ़ी हो। प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 2,38,29,00,000 युनिट विद्युत निर्यात भएको थियो। त्यसबाट 17,45,87,00,000 रूपियाँ आमदानी भएको थियो। तर समीक्षा वर्ष 2082-83 निर्यात परिमाण 62.89% बढ़ेर 3,87,74,92,000 युनिट पुगेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.5 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आमदानी भएको हो। देशभित्र जलविद्युत उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारण लाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको छ। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री यामलाल कौडेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहिबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले बताएका छन्। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ। रूसी सेनामा भर्ती हुँदै युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या 500 नजिक पुगेको छ। सन् 2022 फेब्रुअरी 24 शुरू भएको रूस युक्रेन युद्धमा उनीहरू मारिएका हुन्। रूसी सेनामा भर्ती हुँदै युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या साउन 5 गतेसम्म 491 पुगेको छ भने रूसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी अभियन्ता किर्तु भण्डारीका अनुसार युद्धमा अझै 73 जना नेपाली बेपत्ता छन्। मृत्यु हुनेकै परिवारको स्वीकृति लिँदै रूसमै तिनको अन्तिम संस्कार भएका छन्। रूसले मृत्यु हुने मध्ये एकजनाको शव पनि नेपाल पठाउन दिएको छैन। रूसले पीड़ित परिवारलाई क्षतिपूर्ति रकम पनि नेपाल पठाइदिएको छैन। क्षतिपूर्ति रकम बुझ्न पीड़ित परिवारका सदस्यलाई रूसले राजधानी मस्कोमै बोलाउने गरेको छ। पीड़ित परिवारलाई मस्कोमा क्षतिपूर्ति रकम बुझेपछि उक्त रकम नेपाल ल्याउन सहज छैन। अमेरिकाले रूसमाथि लगाएको प्रतिबन्धका कारण वैधानिक च्यानल मार्फत पीड़ित परिवारले रूसमा बुझेको क्षतिपूर्ति रकम नेपालमा ल्याउन सकेका छैनन् भने उनीहरू क्षतिपूर्ति रकम पाउन हुन्डीको सहारा लिन समेत बाध्य भएका छन्। तामाकुसीबाडी दोलखाको किर्नेटानमा सड़क बगाउँदा पुष्पलाल राजमार्ग पूर्ण रूपले अवरूद्ध भएको छ। बीपी राजमार्गको वैकल्पिक मार्ग समेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सड़क पूर्ण रूपमा अवरूद्ध बनेको हो। देशका विभिन्न भागमा फैलिएर पन्छीपालक किसानलाई गम्भीर असर पुर्याएको बर्ड फ्लू संक्रमण दर नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका अनुसार साउन यता देशको कुनै पनि स्थानमा बर्ड फ्लूको नयाँ संक्रमण देखिएको छैन। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बर्ड फ्लू अहिले पूर्ण रूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिनुभएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण पुष्टि भएको थियो। त्यस यता नयाँ संक्रमण नदेखिएको र थप जोखिम न्यूनीकरणका लागि विगतमा संक्रमण देखिएका क्षेत्रको वरिपरिबाट नमूना संकलन गरी शाला परीक्षणलाई तीव्रता दिएको जनाइएको छ। पछिल्लो पटक 4 सय 2082 मोरङको उर्लाबारी 8 र सुन्दर हरिचा 4 पुष्टि भएको यो संक्रमण देशभरिका 11 जिल्लामा फैलिएको थियो। हामीसँग खबर अश्रीमा किशन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। दिल्लीमा कक्रोच जनता पार्टी सीजेपीले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ। सोमबारदेखि शुरू भएको प्रदर्शनमा बिहिबार पनि बिहानैदेखि प्रदर्शनकारीहरू भेला भएको जनाइएको छ। आन्दोलन स्थल जन्तर मन्तरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। आन्दोलन चर्किँदै गएपछि बुधबार नै पश्चिम बंगालबाट 20 कम्पनी प्रहरी बल पश्चिम बंगालबाट बोलाइएको थियो। दिल्ली मेट्रो रेल कर्पोरेशनले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट र सुप्रिम कोर्ट सहित 16 स्टेशन बिहान 7:30 बजेदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहने जनाइएको छ। यी स्टेशन बुधबार पनि बन्द गरिएका थिए। बुधबार आन्दोलनकारी र प्रहरीबीच संसद मार्ग क्षेत्रमा झडप भएपछि सुरक्षा व्यवस्था थप कड़ा बनाइएको हो। सीजेपीले बिहिबार आन्दोलन स्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ। पार्टीले सामाजिक सञ्जाल एक्समा कारका झ्याल र सिसा फुटेको दृश्य सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनकारीमाथि दोष लगाउने तयारी रहेको समेत बताएका छन्। त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीको तीव्र विरोध र संसदमा जारी चर्काचर्कीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार मुख खोलेका छन्। उनले सामाजिक सञ्जालबाट आज बिहान सरकारको धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही छैन। उनले प्रश्नपत्र चुहावटका मुद्दाहरू चलाउन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन्। प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई न्यायको कटघारामा उभ्याउन सरकारले चालेका विभिन्न कदमहरूको एउटा हिस्सा भएको प्रधानमन्त्री मोदीको भनाइ छ। त्यस्तै जोर्डन स्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा 3 अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरान विरूद्ध युद्ध शुरू गरेको 5 महिना बितिसक्दा पनि इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स अझै घातक क्षति पुर्याउन सक्षम रहेको देखिएको छ। गत शुक्रबार भएको उक्त आक्रमणपछि मार्च 1 यता पहिलोपटक इरानी आक्रमणमा अमेरिकी सैन्य अड्डामा तैनात अमेरिकी सैनिकको मृत्यु भएको हो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्डसको युट्रेक्ट सहरस्थित स्पोर्ट पार्क मार्स चालकविडमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो 2:45 बजेबाट शुरू हुनेछ। सिरिजको पहिलो खेलमा नामिबियासँग 8 विकेटको लज्जास्पद हार बेहोरेको नेपाल आज प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिन लागेको हो। सन् 2027 विश्वकप छनौटमा सोझै स्थान बनाउन शीर्ष चारमा रहनुपर्ने भएकाले दुवै टोलीका लागि यो खेल अत्यन्तै महत्वपूर्ण रहेको छ। मिश्रित नतिजा निकाल्दै आएको घरेलु टोली नेदरल्याण्ड 24 खेलमा 14 जित सहित अङ्क तालिकाको तेस्रो स्थानमा छ भने 11 जित निकालेको नेपाल 5 स्थानमा छ। आजको खेलपछि नेपालले आगामी जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्याण्डसँग खेल्नेछ। घरेलु मैदान र सन्तुलित टोली भएका कारण आजको खेलमा नेदरल्याण्डसलाई केही बलियो मानिएको छ। यद्यपि नेदरल्याण्डस विरूद्ध नेपालको ऐतिहासिक प्रदर्शन पनि राम्रो रहेको छ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। व्यवसायीहरूसँग दैनिक भेटघाटमा प्रधानमन्त्री, आज अर्ग्यानिक संघसँग छलफल। शिक्षा मन्त्री पोखरेलले एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूसँग छलफल गर्दै आजदेखि 24 सत्याग्रह शुरू गर्दै डाक्टर गोविन्द केसी। पुष्पलालको 48 स्मृति दिवस मनाइँदै गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झुटो प्रसार भइरहेको प्रचण्डको भनाई। शिक्षा मन्त्री विरूद्ध नेपो बेबी मुर्दाबाद भन्दै प्रदर्शन, 5 जना पक्राउ। भारत र बंगलादेश बिजुली बेचेर नेपालले कमायो 29 अर्ब 32 करोड। सरकारको आँखा छल्दै रुसी सेनामा जाने क्रम रोकिएन। युद्धमा मारिने नेपालीको संख्या 500 नजिक। साउनेता बर्ड फ्लू संक्रमण शून्य। प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा। जन्तर मन्तरमा आज पनि सुरक्षा व्यवस्था कडा। दिल्लीका 16 मेट्रो स्टेशन बन्द। अमेरिका इरान युद्ध जारी। इरान थप आक्रामक, दबावमा अमेरिका। र काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल र श्रीलंका बीच खेल हुँदै आज कजाकिस्तान र उज्बेकिस्तान तथा पाकिस्तान र बंगलादेश बीचको खेल पनि हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
4: दमौली एफएम 94.2 समुदायको आवाज।

World Inco Festivity Offer. Our pound host, 1 वर्षको 200 Mbps Internet and Net TV. साथमा Dual Band Router, Nokia Beacon 1.1 Mesh Router र Net TV Set-Top Box. मात्र रु 1200 प्रति महिनामा. शर्तहरू लागू हुनेछन्. छिटो भनेकै World Inco.

0: मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-74344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
0: सूचना सूचना सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 9828280080 9151045349।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: The Mauli FM, समुदायको आवाज।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा

0: मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
0: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा

0: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 9803880384, 9846379131।

घाघरो ठीक छ घाघरो केटीहरू 50

ಅಲ್ಲ ಒಳ್ಳೆ ರಾವಣ ಮನೆ ಒಳ್ಳೆ ರಾವಣ ಬಂದ ಅವ್ರಗ.

0: नमस्ते लवली दाइ
1: नमस्कार नमस्कार ओ खानी सन्चो हौ
0: सन्चो
1: छ अनि त तल हर कान्छी हैन
0: हो नि
1: यति राम्रो भइ छन् त ख गाला फुक्क भइ छन् त अनि के छ त गाउँतिर हाल खबर
0: ठिकै छ आज हाम्रोमा रोदी साउनु है
1: हो र
0: हजुर
1: ल ल साइतैमा आइरहेछु म पनि ल छिछिट घाँस काटेर आऊ है ल ल ल नमस्कार हे सबैलाई जा सबैलाई लाउरे समाज हस सन्चै हुनुहुन्छ ल सबैलाई नमस्कार

0: तिरो बैंगै ने विवरण पि बिषय मुई खातरी खै हमरो
1: खै खै बहु कोई लोटरी भर दिलवा
2: आंगी चमेजो लोटरी पर दिउ छामताई गुदी
1: भर दि आ भर दिब लोटरी खले पर दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिषय खै मै विश्वास आनन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्कता न ठग दिब त क्या बचैन
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
7: दाजु भाइको के को गफगाफ हुँदैछ
5: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि
7: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 98083 80384 98 46 37 39

0: महल।
1: वर्ल्ड इंगो फेस्टिविटी ऑफर अब पाउंड होस्ट एक वर्ष को 200 Mbps इंटरनेट नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर नेट टीवी सेट बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बने गई वर्ल्ड लिंक।
2: ए कमला कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
3: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
4: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404।

0: राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

0: फेरि पनि त्यही सपना देख्यौ र त्यति धेरै टाढा छ
1: जानै पर्ने रे फेरि फर्केर तिमीसँग बिहा पनि त गर्न पर्यो माथि पूजा गर्ने थानमा पूजा नगरी घरमा केही शुभ काम गर्न मिल्दैन अरे

तेरो घरमा अनिष्ट हुने सङ्केत देखिएको छ। माथि भैरवको पूजा नगरेसम्म केही पनि शुभ काम गर्न मिल्ने छैन। यदि पूजाको केही विधि नपुगेमा तेरो घरको वंश नाश हुने देखिएको छ।

0: ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुख सायद पर्छ कि क्या हो मलाई
1: टाढै हिँड्नु भएको दिदी।
0: होइन उही तलतिरसम्म पछि भेट्छु ल।
2: ओहो बेना चिक्कन लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त?
3: होइन साली हामी त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ होला।
2: ए आज जानुपर्ने नत्र माथि कविता घरमा आज नाचगानको कार्यक्रम राखेको थियो त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न।
3: कसो केटा जाने हो कसमसँग रमाइलो गरौँ आज हुन्छ नि साली ल भरे भेटौँला नि त माथि।
2: हस् बेना माथि कविता घरमा है त आउनुहोस् है।
3: हस् साली हस् हस्।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: समूली एफएम 94.2 समुदाय को आवाज।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
4: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथ

0: साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805700700
1: 9846404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
4: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
3: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
5: व्यास 4 मेन रोड दमौली तनहुँ।
3: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 065-65-025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध।
3: मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र, तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए सामाजिक सञ्जालमा प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने टिकटकबाट हामीलाई भिडियो लाइभ हेर्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरी नामक टिकटक एकाउन्टबाट भिडियो लाइभ हेर्न सक्नुहुन्छ। टिकटकमा गएर PRESS प्रेस BEERENDRA स्पेस GIRI प्रेस वीरेन्द्र गिरी नामक टिकटकमा तपाईँले गएर खोज्नुभयो भने त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुन्छ। फलो गर्नुहोला, त्यहाँबाट हामी लाइभ पनि आइराखेका छौं। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराए। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 मेगाहर्ज, रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो मौरा हामीलाई रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपालीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो दमौली 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाईले साथ दिइरहनु भएको छ। रेडियो फिमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारूले साथ दिइरहनु भएको छ। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मीले साथ दिइरहनु भएको छ। रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोक कोसीपारीबाट नकुल घर्तीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम पश्चिमबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट बिनु माया राईले साथ दिइरहनु भएको छ। रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गाराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यो क्रममा तपाईँलाई जानकारी गराए हामीलाई यति बेला रेडियो मेनश्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट साथ मिलिराखेको छ। प्राविधिक साथी शारदा बासकोटाको भने हामीलाई रेडियो
बेलुका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट हामीलाई साथ मिलिराखेको छ। ईश्वरी पुनको भने रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी ले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो पर्भु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा साथ दिइरहनु भएको छ रेडियो मूर्तिचोला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट साथ दिइरहनु भएको छ। मेनुका बुढाले भने रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष पराजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी बिहिबारी बसाईमा छौं। तपाईँको रोचाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। विभिन्न साझेदार रेडियो कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्ट र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट एकैसाथ सुन्दै हुनुहुन्छ। आज तपाईँको रोजाएको गीत सँगसँगै तपाईँको सम्झना समर्पण रहनेछ। 98 68 39 40 फोन गर्नुहोला। 98 68 39 40 फोन डायल गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: डालीको फूल नहल्लाउ हल्लाएसी झर्छ योगी तोसित पारा फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। आज अलिकति टेलिफोनमा आएको समस्याले गर्दा आज हामी लामो गीत बजाएका छौं हैन, र अब केही समयपछि हामी तपाईँको फोन कल लिनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए हामी सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभमा छौं। यसै क्रममा प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभमा छौं। यो क्रममा तपाईँलाई जानकारी गराए र रेडियो जलजला लगायत देशभरिका सम्पूर्ण विभिन्न साझेदार रेडियोबाट प्रसारणमा छ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी नमस्कार हजुर। नमस्कार हजुर, साथीको मोबाइलमा डिस्टर्ब आयो होइन, त्यो कारणले हामी उहाँको कल लिन सकेनौ। फोन गरिसकेपछि एयरफोन निकालिदिनु होला अनि लाउड स्पिकर चाहिँ नगरिदिनु होला। यति गर्नुभयो भने तपाईँको आवाज जहाँसम्म लाग्छ मोबाइलमा केही समस्या छैन भने राम्रो आउँछ है। यो क्रममा तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: राजन केसी सल्यानदेखि हजुर।
0: राजन केसी सल्यान कुन ठाउँबाट? अनि कुन रेडियोबाट सुन्नुभयो? रेडियो जलजला एफएमबाट सुन्दै हुनुहुन्छ। तपाईँको टावरले काम गरेको छैन हो तपाईँको मोबाइलमा? आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले राजनजी? कुन गीत भन्नुभयो? बल्लै भो भेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा होइन? विमल राज छेत्री र शर्मिला गुरुङको आवाज होइन? हुन्छ, यो गीत तपाईँको लागि बजाउनेछौ। के छ गीत सङ्गीत कतिको सुन्ने गर्नुहुन्छ? गीत सङ्गीत प्रति तपाईँको धारणा के छ भन्नु त?
1: सुन्न त धेरै मन लाग्छ, तर यति राम्रो समय मिल्यो भने सुन्छु।
0: समय मिलेसम्म गीत सङ्गीतहरू, गीत सङ्गीतको पारखी तपाईँ पनि हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौं। तर त्योभन्दा अगाडि साथीहरूलाई सम्झिनुहोस्।
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद।
1: मलाई राजन केसी भने चिन्ने नचिन्ने सम्पूर्ण र पछाडि आउनेहरूलाई सबैलाई सम्झिन चाहन्छु।
0: हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी राजन केसी सल्यानबाट, उहाँसँग कुराकानी गरिसकेका छौं। उहाँले बल्लै भो भेटा, हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा भन्ने गीत रोजाइमा पार्नु भएको छ। अब दुईजना साथीको आगमन रहन्छ, यति बेला अर्को सहभागी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर सर, नमस्कार हजुर। नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: यहाँ छिपछिपे तनहुबाट सर।
0: तनहु छिपछिपेबाट, नाम के होला?
2: हजुर जीवा राणा। हजुर
0: जीवा राणा है?
2: हजुर हजुर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो छिपछिपे तनहुमा हामीलाई?
2: बन्दीपुर यहाँबाट। हजुर
0: ए, रेडियो बन्दीपुर 88.8 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर।
0: अनि कस्तो लाग्छ कार्यक्रम यहाँलाई?
2: एकदम ठिक छ, सधैँ सुन्छ, यहीँ नजिकै हो, बन्दीपुरबाट अलिकति नजिकै हो।
0: ए हजुर,
2: तपाईँलाई फोन गरेर कहिले लाग्दैन, आज त बल्ल बल्ल झुक्यो
0: बल्ल बल्ल लाग्यो होइन?
2: हजुर हजुर,
0: प्रयास प्रयास गरेपछि,
2: हजुर हजुर,
0: प्रयास गरेपछि लाग्छ भन्ने कुरा यही हो कि उदाहरण होइन?
2: हजुर, अहिले पनि आफ्नो पालि गरेर लाग्यो बल्ल बल्ल।
0: ए बल्ल बल्ल लाग्यो होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, एउटा गीत रोजाइमा परेको छ, कसलाई सुनाउनुहुन्छ त गीत?
2: होइन सर, होइन होइन, रोजाइमा पर्ने हो कि आफूले हामीले भन्ने कुरा हो?
0: होइन, अब एकजना साथीले रोजाइमा पारिसक्नु भयो, अब तपाईँले सम्झना समर्पण मात्रै राख्न पाउनुहुन्छ है?
2: ए हो है,
0: हजुरलाई साथीहरूलाई सम्झिनुहोस्।
2: उहाँले अर्कोले रोजाइमा पर्नु भयो होइन?
0: अर्कोले रोजाइमा पार्नुभयो, अब तपाईँले साथीलाई सम्झिने हो।
2: त्यसो भए माली गएर मालीको टाउँलाई मेरो माया छोएर कहाँ जानु भन्ने भन्ने है पछि है त
0: साथीहरूलाई मात्रै सम्झिन पाउनुहुन्छ, तपाईँले गीत रोज्ने पालो होइन तपाईँको है?
2: हजुर।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। हामीले भनेको कुरा उहाँले बुझ्नु भएन। एकजना पहिलो साथीले गीत रोजाइमा पारिसकेपछि दोस्रो र तेस्रो साथीले सहमति जनाउँदै साथीहरूलाई सम्झना समर्पण मात्रै राख्न पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, अन्यथा हामी दुई तिनजनालाई गीत रोजना दियो भने कसको गीत बजाउने बजाउने हुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हेलो भाइ नमस्ते
0: नमस्ते को बोल्नु भएको कहाँबाट
3: नगरपालिका दसदेखि बनिसारा विश्वकर्मा
0: बनिसारा बिका बोल्दिनुहुन्छ नगरपालिका दसबाट होइन के छ नगरपालिका दसतिरको हालखबर
3: ठिकै छ भन्नुपर्छ भाइ घाम लागिरहेछ हिजो र आज त समय
0: अनि तपाईँ कुन नगरपालिका दसबाट बोल्नुभयो भन्नुहोस् त रोल्पा हो यसरी भन्नुपर्छ कि किनभने कार्यक्रम लोकसारथी देशभरिका रेडियोहरूबाट प्रसारण हुने कार्यक्रम हो होइन त्यो भएर रोल्पा नगरपालिका दसबाट बनिसराबिका भन्नुपर्छ विश्वकर्मा भन्नुपर्छ होइन अनि ल कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा परेको छ बल्लै भो भेट हाँसिदेऊ बोलिदेऊ खोली मन पेठा उक्त गीत कतिको मनपर्छ तपाईँलाई
3: असाध्यै मनपर्छ भन्नुपर्छ है भाइ साथीले एकदमै राम्रो रोज्नु भएको छ भन्नुपर्छ
0: साथीले असाध्यै राम्रो गीत रोज्नु भयो एकदमै मनपर्छ भन्नुहुन्छ नि ल अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
3: हजुरलाई अनि पराबुटीमा बस्नुभएको दिदीलाई अनि मेरो घर आलसिमलाई अनि मेरो माइट परिवार दिदी सपना मगर अनि मेरो सबैभन्दा ठुलो दिदी ज्योति मगरलाई सम्झिँदै बिराउँछु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा बनिसारा विश्वकर्मा आउनु भएको थियो अब उहाँको विदाई सँगसँगै अब गीत राख्छौ बल्लै भो भेटा हाँसिदेऊ खोलिदेऊ बोली मन पेटा होइन यो गीत तपाईँको लागि

0: बल्लै भो भेटा हाँसिदेऊ बोलिदेऊ खोली मन पेटा यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। हाम्रो साथीहरूले रोजाइमा पार्नु भएको गीत राजन केसीले रोजाइमा पार्नु भएको गीत यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते। नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर म धनकुटाबाट राजबान थापा बोल्दैछु, भन्नुपर्छ हजुर।
0: धनकुटा कुन ठाउँबाट राजबान थापा बोल्दै हुनुहुन्छ?
1: हजुर म धनकुटा सदरमुकाम छेउमै छु, भन्नुपर्छ हजुर।
0: अनि अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई राजले?
1: हजुर हजुर।
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ धनकुटामा हामीलाई?
1: हजुर म यो धनकुटा एफएमै यो 6.2 मेगाहर्जबाट सुन्दैछु हजुर।
0: यो रेडियोबाट हाम्रो कार्यक्रम त प्रसारण हुन्न त हजुर?
1: होइन यहीँबाट सुन्दा हजुर म 106.2 मेगाहर्जबाट सुनिरहेको छु म।
0: यो तपाईँले भन्नुभएको कुरा यो असत्य हो, यो मैले सत्य मान्दिनँ। किनभने रेडियो धनकुटाबाट कार्यक्रम प्रसारण हुँदैन, धनकुटा जिल्लाको दुईवटा रेडियोबाट प्रसारण हुन्छ। एउटा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज र एउटा रेडियो खबर पालिका 88.7 मेगाहर्जबाट हुन्छ। धनकुटा रेडियोबाट त कार्यक्रम गुड नाइट प्रसारण हुन्छ, तर यो कार्यक्रम चाहिँ प्रसारण हुँदैन है?
1: हजुर म चाहिँ अहिले मेगाहर्जबाट सुनिरहेको छु।
0: कसरी पत्याउँ मैले?
1: हजुर खोइ त्यति पनि टिमबाट सुनिरहेको छ, हाम्रो त्यही बजिरहेको छ, सेकेन्ड टिम मार्फत होइन सेकेन्ड टिम बजिरहेको छ।
0: अब तपाईँले नपत्याउने कुरा गर्नुभयो, यदि कार्यक्रम बजाउने बेला त हामीसँग उहाँले चाहिँ सल्लाह लिनुहुन्थ्यो, कुराकानी गर्नुहुन्थ्यो होला, हामी पनि यो कार्यक्रम प्रसारण गर्छौँ भनेर। 106.2 मेगाहर्जबाट त नबज्नुपर्ने हो त कार्यक्रम?
1: खोइ सर यहाँ त बजिरहेको छ, अहिले सुनिरहेको छौँ हजुर हजुरको कार्यक्रम।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्ने बसाइयो थाहा छ तपाईँलाई?
1: हजुर आज लगभग नयाँ नयाँ गीतहरू गाउनु पर्ने
0: उसो तपाईँले कार्यक्रम सुन्नु भएको छैन भन्ने कुरा अब थाहा भइसक्यो, अब तपाईँलाई गीत रोज्ने अवसर दिएनौ, अब साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर साथी समय प्रशासन हजुर लगाए त्यही मित्रलाई अब चाहिँ मजा इन्जोय गर्न भन्न चाहे नि अनि साथी समयबाट झापा दमन्त्र समय बसेर जगन्त्र हुनुहुन्छ, धरान्त्री अनि धरान्त्री हुनुहुन्छ, रोशन फुलाङ राई अनि एन्जल तस्किर बान्ता वा आगामीका राई
0: नमस्ते। राज बान्तावा आउनु भएको थियो, उहाँले 106.2 मेगाहर्जबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। रेडियो धनकुटाको मेगाहर्ज हो यो, तर रेडियो धनकुटामा त कार्यक्रम गुड नाइट मात्रै प्रसारण हुन्छ, यो कार्यक्रम त प्रसारण हुँदैन। त्यहाँ त विभिन्न भाषाभाषीका गीतहरू बज्ने भावनाले हामी यो कार्यक्रम बजाउन सक्दैनौ भन्ने कुरा गर्नुभएको थियो त्यहाँको सरले, होइन? त्यो कारणले गर्दाखेरि उहाँले कार्यक्रम सुन्नु भएको छैन भन्ने कुरा ढुक्कै भयो। यति बेला फेरि कार्यक्रममा के गरिन्छ भन्ने कुरा पनि उहाँलाई थाहा भएन, त्यसैले हामी गीत रोज्न लगाएनौ। यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: को बोल्नुभयो? को बोल्नुभयो, कहाँबाट? यो कार्यक्रममा गुड आफ्टरनुन भन्न मिल्दैन है, यो नेपाली अभिवादन चल्छ यहाँ, होइन? कहाँदेखि को बोल्नुभयो?
2: उदयपुरको लासाङबाट प्रेम कुमार तामाङ।
0: प्रेम कुमार तामाङ
2: हजुर।
0: उदयपुरको कुन ठाउँबाट?
2: उदयपुरको लखनऊबाट हजुर।
0: लखनऊ, उदयपुरमा पनि लखनऊ छ र?
2: हजुर उदयपुरको लासा गाउँ।
0: ए लता गाउँबाट होइन?
2: हजुर।
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो उदयपुरमा?
2: आफ्नो एफएम।
0: ए रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट सुन्नुभयो होइन?
2: हजुर।
0: आज के गर्ने बसाइयो थाहा छ तपाईँलाई?
2: थाहा छ हजुर।
0: कुन गीत रुजाइमा पार्नुहुन्छ होला भन्नुहोस्?
2: खोटाङ जिल्ला दिक्तेल बजार भन्ने
0: बजाइदिनु। ला खोटाङ जिल्ला दिक्तेल बजार यो गीत तपाईँको लागि बजाउनै छौ, कसलाई सम्झिनुहुन्छ?
2: पहिला त हजुर दादाकै लागि सम्झिन चाहे र मलाई प्रेम कुमार तामाङ भनेर सुन्नुहुने नसुन्नुहुने सम्पूर्णलाई भन्दै।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो प्रेम कुमार तामाङ, उहाँसँग कुराकानी गरिसकेका छौं। रेडियो आफ्नो एफएमबाट कार्यक्रम सुन्दै हामीलाई फोन डायल गर्नु भएको हो। हामीलाई कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्ट र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्ट लगायतका विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, त्यसपछि गीत राख्नेछौ। नमस्कार हजुर।
3: हेलो दाई नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
3: म त सिन्धुली टिचरबाट, समीर परियार।
0: समीर परियार सिन्धुलीबाट होइन?
3: हजुर।
0: कुन रेडियोबाट सुन्नुभयो सिन्धुलीमा हामीलाई?
3: म झन्कार
0: रेडियो झन्कार एफएमबाट सुन्नुभयो होइन?
3: हजुर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रोजाइमा परेको छ, अनि अहिले के गरिदिनुहुन्छ तपाईँले?
3: अहिले हजुरहरूको प्रोग्राम सुन्दै बाख्रा चराउँदै बसिरहेको छु भन्नुपर्छ।
0: हजुरहरूको भन्दा नि हाम्रो मात्र होइन, तपाईँ हामी सबैको कार्यक्रम हो, कार्यक्रम लोक सारथी भन्नुपर्छ है।
3: हुन्छ
0: ल, अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
3: हुन्छ, फर्स्ट अफ अल त दाइ हजुरको लागि
0: धन्यवाद।
3: प्राविधिकमा रहने को हुनुहुन्छ उहाँको लागि, सुन्दै हुनुहुन्छ होला दाई विष्णु परियारको लागि, बहिनी जेनिसा परियारको लागि, जयसम्म परियारको लागि, र साथी मन्जु परियारको लागि, छोरी युनिसा परियार, मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु। चिन्छु दादा, हो कि
0: भाइ? अब गीत राख्ने बेला भएको छ। खोटाङ बजार दिक्तेल, यस्तै खोटाङ जिल्ला दिक्तेल बजार, यस्तै गीत छ क्या अरे, यो गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तेल बजारा सम्झनामा आउँछ हजारा यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ। विभिन्न साझेदार रेडियोहरूबाट देशैभरिका रेडियो स्टेशनहरूबाट यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। कहाँदेखि को हुनुहुन्छ? आज गीत रोज्न पाइन्छ 98 68 39 40 मा फोन गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट हजुर?
1: उदयपुरबाट।
0: गोरी मगर बोल्दै हुनुहुन्छ। के छ गोरी मगरको हालखबर?
1: ठिकै छ। अनि हजुरले के छ?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ गोरीले?
1: आज धान रोप्दैछु भन्नुपर्छ है।
0: धान रोप्दै हुनुहुन्छ उदयपुरमा होइन?
1: हजुर।
0: रेडियो कुन रेडियोबाट हामीलाई सुन्दै हुनुहुन्छ अहिले?
1: हजुर, मैले आफ्नो एफएमबाट सुनिरहेको
0: छु। रेडियो आफ्नो एफएम ओखलढुङ्गाबाट सुन्दै हुनुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ गोरीले?
1: हुन्छ, मलाई मुखैमा चिनी भनिराखिदिनु न सुनिता दुरालको।
0: मुखैमा चिनी होइन?
1: हजुर,
0: सुनिता दुरालको भन्नुभयो।
1: हजुर।
0: ल, मुखैमा चिनी यो गीत तपाईँको लागि बजाउनेछौ। कसलाई सम्झिनुहुन्छ अनि के छ अहिले पछिल्लो समय जुन नयाँ नयाँ गीतहरू आइराखेका छन् यो गीतको बारेमा के छ तपाईँको प्रतिक्रिया? कतिको राम्रो छ नराम्रो छ के छ?
1: हजुर, राम्रै छ भन्नुपर्छ। राम्रै छ।
0: ए, राम्रै छ होइन, राम्रै लाग्छ तपाईँलाई होइन?
1: हजुर, अब मेला पाठ गर्दाखेरि अब गीत सुन्दै राम्रो हुन्छ नि त।
0: त्यसैले राम्रो छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरको लागि प्राविधिक मित्र लगायत हाम्रो जलजला एफएम अल स्टेसनको लागि, मेरो घर फ्यामिली सबैको लागि, साथीहरूमा निर्मला पुलानी मगर, अनुजा सुनवार, पूर्णिमा सुनवार, सुस्मिता सुनवार, सिरा तामिङ राई, मनिषा तामिङ राई, आकाङ्क्षा लाइन छाने मगर, स्मृति राणा मगर, चमेली राणा मगर, पवित्र तामाङ, बाँकी अहिले धेरै गाउँ सुनेर बस्ने सबैमा सम्झिरहेको छु। नाम लिन नसकिने सबै मिठोमा प्रसम्झना हुने थियो नि भाइ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। गोरी मगर हुनुहुन्थ्यो क्या अरे उदयपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो अर्का सहभागी। नमस्ते हजुर। तपाईँको आवाज सानो आयो, कहाँदेखिको बोल्नु भयो? आर्या मगर। के छ आर्या हाल खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। हिजो गुड नाइटमा तपाईँले फोन गर्नुभएको थियो नि, त्यो तपाईँको क्लिप टिकटकमा आएको छ, सर्च गरेर हेर्नु होला है। के छ टिकटक चलाउनुहुन्छ कि चलाउनुहुन्न? चलाउनुहुन्छ भने प्रेस वीरेन्द्र गिरी सर्च गर्नु होला अनि तपाईँको तपाईँसँग बोलेको कुरा आउँछ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ? नमस्ते। टेलिफोन सम्पर्कमा सुन सहरी रोल्पाबाट आर्या मगर आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए अर्का सहभागी। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, ब्याकग्राउन्ड टुन हल्का सानो गराउनु है। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको कल लिन सकेन, अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
2: प्रकाश कुमार।
0: प्रकाश कुमार, के छ प्रकाशजी खबर? एकदम ठिक छ। रेडियो माला रानी एफएमबाट सुन्नुभयो हामीलाई होइन?
2: हजुर हजुर।
0: रेडियो माला रानीबाट सुन्नुभयो कि रेडियो स्काईबाट सुन्नुभयो? जाउनु तापर छ उही सुन्नुहुन्छ होइन?
2: हजुर।
0: अहिले चाहिँ कुन माध्यमबाट सुन्नुभयो त?
2: अहिले रेडियो मोबाइल।
0: ए, रेडियोमा छिटो आउँदो रहेछ कि मोबाइलमा छिटो आउँदो रहेछ?
2: चाहिँ
0: स्काई एफएम चाहिँ अलिक चाँडो चलेको छ,
2: मार्दा
0: पनि अलिक
2: ढिला चलेको छ।
0: ए ए ए, त्यस्तो है?
2: हजुर।
0: हुन्छ कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा पारेको छ कसलाई सम्झिनुहुन्छ
2: सर्वप्रथम त हजुरलाई अनि हाम्रो परिवार र मैले सम्पूर्ण
0: हुन्छ अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा प्रकाश कुवर आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट अडियो र प्रेस वीरेन्द्र गिरी PRESS प्रेस बी अनि दुईटा ई आरईएन डीआरए स्पेस जीआईआरआई को टिकटक एकाउन्टबाट अडियो लाइभ होइन भिडियो लाइभ प्रसारण भइराखेका छौं अब मुखैमा चिनी यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं

0: मायाको मुखैमा चिनी चिनी भन्दा गुलियो गफ दिने हैन, चिनी भन्दा गुलियो गफ दिन थालेपछि त मान्छेहरू त गफमै लच्छै भएर के हुन्छ के हुन्छ हैन, त्यसपछि दरु लप पर्छ भन्छन् क्यारे हैन, के हो त्यो त हामीलाई के थाहा र यति बेला साथी हुनुहुन्छ म स्वागत गरे, नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भएकोबाट? ब्याकग्राउन्डको टोन ठुलो, फोनको आवाज आउनु भयो, यति बेला नाम के भन्नुभयो? गणेश खत्री, तपाईँको आवाज मधुरो आयो, लाउड स्पिकर बन्द गरेर बोल्नु ल। हजुर, ए लाउड स्पिकर गर्नु भएको छैन। अनि गुल्मीको चन्द्रकोटमा कुन रेडियोबाट सुन्नु भयो हामीलाई? रेडियो माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रजाइमा पार्नुहुन्छ गणेशजी?
1: आज म अलिक पुरानो गीत युमन रुन्न होला र,
0: युमन रुन्न होला र तिमी जस्तै मलाई नै भएको थियो, मलाई जस्तै तिमीलाई नै भएको थियो अरे त्युमन रुन्न होला र, होइन?
1: हजुर,
0: हुन्छ, कुमन अधिकारी र विष्णु माझीको आवाज हो यो। हुन्छ साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ, फर्स्ट त हजुरलाई धेरै सम्झना गर्न चाहन्छु, अनि पराजित मित्रहरूको लागि सम्पूर्णको लागि एकमिष्टमा सम्पूर्णका सम्पूर्ण पराजित साथीहरूलाई सम्झना गर्न चाहन्छु, अनि यति बेला कार्यक्रम लोक सारथी सुनेर बस्नुभएका सम्पूर्ण लोक तारक मित्रहरूलाई एकमिष्टमा सम्झना व्यक्त गर्दै बिताउन चाहन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा गणेश आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, अब यो गीतलाई सहमति जनाउन दुईजना साथी आउनु होला यति बेला। साथी नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? सोमी लिम्बु धनकुटाबाट, के छ धनकुटातिरको हालखबर? तपाईँले लाउड स्पिकर गर्नु भएको छ भने बन्द गरिदिनु होला है, मधु तपाईँको आवाज घरि सानो घरि ठुलो आयो कि। सुमीजी ल, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ नि होइन? अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो? लाली गुराँस एफएमबाट सुन्नुभयो। यो मन रुन्न होला र भन्ने गीत कतिको मन पर्छ तपाईँलाई? मनपर्छ होइन? ल, अहिले नयाँ नयाँ गीतहरू कतिको राम्रो राम्रो आइरहेछन् के लाग्छ तपाईँलाई? ठिकै लाग्छ। हुन्छ साथीहरूलाई सम्झिनुहोस्।
1: साथीहरू सम्झिनु पर्दाखेरि सर्वप्रथम चाहिँ हस्पिटल लागि भन्न चाहन्छु, अनि मित्रको लागि भन्न चाहन्छु, अनि साथीहरू भन्नु पर्दाखेरि प्यारो साथी हुनुहुन्छ अरिजित बान्तव, खर्चिन्दु भाइ राजिन्दु लगायत सम्पूर्णलाई सुनाउन चाहन्छु।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। लाली गुराँस एफएमबाट कार्यक्रम सुन्दै फोन गर्नु भएको यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नु भएको कहाँबाट? नाम के भन्नुभयो? जीबी थापा होइन, गिगाबाइट थापा होइन, गिगाबाइट थापा हो कि अरू कुनै नाम छ तपाईँको? जस्तै जीबीको फुल फर्म के हो भन्न खोजा कि मैले, होइन मलाई थाहा भएर भयो त, नयाँ नयाँ साथीहरूले थाहा हुनु परेन तपाईँको नामको फुल फर्म। अब यस्तो त नगर्नुभयो, तपाईँको नामको फुल फर्म भनिदिनुहोस् न, के थापा हो भन्ने कुरा?
1: गिरबहादुर थापा
0: हो। गिरबहादुर, यस्तो राम्रो नामको, अनि जीबी हुन त छुट्याउने, अब आजभोलि त थ्याङ्क यूलाई टिकेयू भन्छन् होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ जीबीले? नमस्ते, अब गीत राख्छौ तपाईँको लागि, त्यो मन रुन्न होला र कुमन अधिकारी र विष्णु माझीको आवाज तपाईँको लागि राख्छौ। गीतपछि फेरि आउँछौ, तपाईँले हामीलाई कार्यक्रम लोक सारथीको फेसबुक एकाउन्ट, प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्ट र विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। खुमन अधिकारी र विष्णु माझीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गरिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर, पूर्वी पास्तरबाट राजेन्द्र सहयात्री। हजुर,
0: राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ। के छ पूर्वी पास्तरतिरको हालखबर राजेन्द्रजी?
1: हजुर, आज त म त झन्डै दिन्थेँ नि हजुरहरूको प्रोग्राम सुनिरहेको थिएँ।
0: ए अनि
1: उता हिजो बुधबारी बसेको यता जोड्नु भएको रे रेडियोमा।
0: ए, बुधबारी बसाई जोड्नुभयो त्यो रेडियोमा?
1: हजुर, हाम्रो मेन टाइमले त अहिले बजाएको थिएन, त्यो जानकारी दिएपछि।
0: ए हजुर हजुर,
1: अनि यता लालगिरासले मैले जानकारी दिएको थिएँ। अनि त्यस पछाडि उहाँले अर्को जोड दिनुभयो।
0: ए किन किन रहेछ त्यो बुधबारको कुन रेडियोमा बुधबारको बसाइमा को बजाउनु भएको थियो?
1: त्यो दुईटा रेडियोमा, रेडियो मेन च्याम र हाम्रो लालगुरासमा।
0: ए, बुधबारको बसाई बजाउनु भयो?
1: हजुर, उहाँले त्यो जोड दिनुभएको थियो।
0: ए, अहिले चाहिँ कुन जोड्नु भएको छ त?
1: होइन, मैले जानकारी गराइहाल्यो कल गरेर।
0: ए हजुर,
1: अनि जानकारी गराएपछि लालगुरासमा चाहिँ अहिले बजाइराख्नु भएको छ, के अरे आजकै बसेको बजाइराख्नु भएको छ।
0: अनि मेनस्याममा?
1: मेनस्याममा चाहिँ अहिले एक्सप्रेसली नै म के गरेर अहिले बजाउनु भएको छ। थिएन,
0: ए ल ठिक छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज सुनिता थेगिङको।

0: शान्तवासा भइसकेको बिच नै पाउनु पर्ने.
1: ठिक छ, घर राम्रो छ उनीहरूले. साथीहरूलाई सम्झिनुहोस्.
0: खबर नम्बर हजुर लगायत हाम्रो प्रायले भन्नु चाहे. अनि यो समयमा रेडियो सुनेर बस्ने राजनीति सहायतिर सुनेर सम्पूर्णले बिदा भयो ल. नमस्ते.
1: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ. पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ 98 68 60 39 40. अब दुईजना साथीलाई लिन्छौ, त्यसपछि सोही गीत बजाउनेछौ. यति बेला साथी नमस्कार हजुर.
0: हजुर नमस्ते.
1: को बोल्नुभयो, कहाँबाट? जीवन साङ्गीतिकमा गएर के छ जीवन हालखबर तपाईँको? एकदम सन्चै आरामै छौ. अनि यति बेला के गरिदिनुहुन्छ जीवनजी?
0: यति बेला हजुर हाम्रो कार्यक्रम सुनेर बसिरहेको छु.
1: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन?
0: हजुर.
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ. आज एउटा गीत रोजाइमा परेको छ, घर राम्रो चुना भन्ने गीत होइन?
0: हजुर.
1: उक्त गीत मार्फत के छ आज भोलि गीत सङ्गीतहरू नयाँ नयाँ आइराखेका छन्, कस्तो लागिराखेको छ, के छ तपाईँको प्रतिक्रिया, कतिको राम्रो राम्रो आएका छन्?
0: अहिलेसम्म त खिड्की आइसकेर अब सम्पूर्ण कलाकारहरूलाई राम्रो गीत ल्याउन सिङ्गल खालको गीत नलिउन भन्न चाहन्छु म.
1: हुन्छ, कार्यक्रममा आउनुभयो. अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्.
0: सर म हस्तम जान्छु.
1: धन्यवाद.
0: र परिवारहरूलाई सम्झान्छु र जीवन साङ्गीतिक मरवान चिन्ह.
1: नमस्ते. टेलिफोन सम्पर्कमा जीवन साङ्गीतिकमा गराउनु भएको थियो. अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि समय को बारेमा हामी हेर्नेछौ कति मिनेट छ कति समय छ होइन. र यति बेला साथी हुनुहुन्छ, म स्वागत गरेँ. नमस्कार हजुर.
2: नमस्कार.
1: को बोल्नुभयो, कहाँबाट?
2: सुन्दरी गाउँपालिका एकतिरबाट विशाल मगर.
1: विशाल मगर, के छ विशालजी खबर तपाईँको? अनि यति बेला के गरिदिनुहुन्छ?
2: प्रोग्राम सुनेर बसिरहेको
1: छु. ल, रेडियो जलजलाबाट सुन्दै हुनुहुन्छ होइन त?
2: हजुर.
1: हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्.
2: तपाईँलाई अनि प्राविधिक रूपमा बस्नुभएका मित्रलाई अनि म मेरो मम्मीलाई सम्झिँदै बिदा हुन्छु. बाई.
1: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा सिरम बाचा साथी. अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ भनेर हाम्रो प्राविधिक मित्रले मलाई संकेत गर्नु भएको छ. अब हामी कार्यक्रमबाट विदा हुनेछौ. कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ. मेरो आफ्नै मोबाइल नम्बर हो 98 6 44 17 298 9 8 6 4 4 1 7 2 9 8. मेरो मोबाइल नम्बर हो भने मलाई फेसबुकमा भेट्न चाहनुहुन्छ भने PRESS प्रेस BEERENDRA वीरेन्द्र GIRI गिरी सर्च गर्नुभयो भने भेटाउन सक्नुहुन्छ. कार्यक्रमको आधिकारिक फेसबुक एकाउन्ट कार्यक्रम लोक सारथी नेपाली अक्षरमा र फेसबुक पेज PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी अनि कार्यक्रम लोक सारथीको फेसबुक पेज. त्यस्तै क्रममा हामीलाई इमेल गर्न चाहनुहुन्छ भने PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी 266@gmail.com. यसै क्रममा हामीलाई टिकटकमा भेट्न चाहनुहुन्छ भने @program लोक सारथी सर्च गर्नुमा हामी भेटाउनुहुन्छ र प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टमा पनि तपाईँले फलो गर्नुहोला र आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने प्रिया मगरलाई. आवाजबाट म वीरेन्द्र गिरी आजको लागि कार्यक्रमबाट विदा भए. नमस्कार. रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं.

0: 督赞美他。
1: 走走了，转转。

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: अन्य तायो कागज के में छीवा
2: आ चिलकाई
1: क्यों पर्सनल नंबर ब्लॉक लाई वधी
2: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिसरी आई रा ब्लॉक लाई रखल खाई
1: अन्य बैंगरी
2: बैंगरी
1: आ
2: चार सही तली लल पड़ दी
1: सम लल पड़ दी ना आप ही ना मोबाइल नंबर फिर दिया बदेरा ब्लॉक तैयार विषय आप ही ना बैंक दे बिनी जानकारी पील पर हिम दे आप ही ना बैंक खाते ही ना जानकारी और ही ना योरी थोनी द क्या सचेत तल पर हिम
2: सतर्क तना ठगी तब द क्या जोगी ना
3: सिद्धार्थ बैंक द क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
5: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा सैंडलहरू पाइन्छ नि
5: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग व्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066 73 344
8: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
9: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
8: अनि त्यो कहाँ पाइन्छ त
9: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
10: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
10: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816466683
11: 9855443234
12: बिहे त आँट्यो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजुभाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँट्यो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739941

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0383-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Link को festivity offer. अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में dual band router, Nokia Beacon 1.1 mesh router और नेट टीवी set up box. मात्र रूप 1200 प्रति महीना में. शर्तहरू लागू होने चाहिए. छिटो बने गई World Link.
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: समिच्यो चौदह के में बोधे लोटरी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातरी खाई हमरो
5: खाई खाई बाऊ कोई लोटरी भर दिलवा
6: आंगी समिच्यो लोटरी पर दी हूँ छामता ही गुदी
5: भर दी आ भर दी बा लोटरी खाली पर दी बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आनन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
7: सतर्कता ना ठग दिव दे क्या बचेना
8: सिद्धार्थ बैंक क्यारे जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
10: माखमली चोली माथि।
11: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843-38-290, 9811-51-760।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: Willingo festivity offer. Our pound host 1 वर्ष का 200 Mbps internet TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets of box. मात्र रु 12 से प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो बने गई Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9840611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: डोमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
4: Himstar, for a complete home.
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहु। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
1: 98 460 40 344।

सडक पेटीको अतिक्रमण नहटाए नगरपालिकाले भत्काउने। गोर्खामा 80% रोपाई सम्पन्न। अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट। सेवा प्रवाहलाई छिटो पारदर्शी र प्रभावकारी बनाउन सांसद नेउपानेको मन्त्रीसँग आग्रह। र असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण 41 जनाको मृत्यु। समाचार विस्तारमा। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन अन्तिम ताकेता गरेको छ। नगरपालिकाले पुनः सार्वजनिक सूचना जारी गर्दै साउन 15 गतेभित्र सडक अधिकार क्षेत्रभित्रका संरचना र सामग्री स्वयं नहटाए कानून बमोजिम आफै भत्काउने र कडा कानूनी कारवाही अघि बढाउने चेतावनी दिएको हो। नगर कार्यपालिकाको साउन 1 गते बसेको 243 औं बैठकको निर्णय अनुसार ओडा नम्बर 2, 3 र 4 का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी बनाइएका ऱ्याम्प, सिँढी, बरन्डा, टिनका छज्जा, सडकमा सिधै पानी खसाल्ने पाइप तथा सार्वजनिक आवागमनमा बाधा पुर्याउने व्यवसायजन्य सामग्री हटाउन निर्देशन दिएको स्मरण गराइएको छ। यसअघि जेठ 25 गते पहिलो पटक 35 दिने सूचना जारी गरिए पनि अटेर गरिएपछि नगरपालिकाले बुधबार 2 पटक अन्तिम पटकका लागि भन्दै सूचना जारी गरिएको हो। मुख्य बजार क्षेत्रमा सडक पेटी र सार्वजनिक स्थान अतिक्रमण हुँदा बजारको सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम उच्च बनेको छ। पैदल यात्रीका लागि बनाइएका पेटीमा पसलका सामान र पक्की संरचना थुपारिँदा सर्वसाधारण सडकबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यसले गर्दा सर्वसाधारणलाई आवत जावतमा शास्ति हुनुका साथै दैनिक जसो दुर्घटनाको सम्भावना बढेको छ। नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र अतिक्रमण नहटाएमा प्रचलित कानून बमोजिम नगरपालिका आफैले 30 संरचना भत्काउने र सो क्रममा लाग्ने खर्च समेत सम्बन्धित पक्षबाटै असुल उपर गरिने उल्लेख छ। बजारलाई व्यवस्थित, सुरक्षित र पैदल यात्रीका लागि सहज बनाउन यो अभियानलाई शून्य सहनशीलताका साथ अघि बढाइने नगरपालिकाले जनाएको छ। समयमै मनसुन सक्रिय भए केही दिन अघिदेखि परेको अविरल वर्षाका कारण गोर्खा जिल्लामा 80% धान रोपाई सम्पन्न भएको छ। विगतका वर्षमा साउनको पहिलो हप्तासम्म पनि जम्मा 45-50% मात्र रोपाई सम्पन्न हुँदै आएकोमा यो वर्ष भने समयमै वर्षा भएकाले बुधबारसम्म 80% रोपाई सम्पन्न भएको हो। गोर्खामा अत्यधिक मात्रामा मनसुन भित्रिएकाले किसानलाई रोपाई गर्न भ्याइ नभ्याइ छ। कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुल प्रसाद तिवारीले भन्नुभयो, गोर्खामा रोपाईको लागि मौसम अनुकूल हुँदै आएकाले दिन प्रतिदिन रोपाई प्रतिशत बढ्दै गएको छ। अहिले गोर्खामा पर्याप्त वर्षाका कारण किसानहरूले सिँचाइको समस्या भोग्नु नपरेकाले टारी खेतहरूमा पनि धमाधम रोपाई सम्पन्न हुँदै गएको छ। गत वर्ष गोर्खामा साउनको मसान्तसम्म 99% रोपाई सम्पन्न हुने विश्वास गरिएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। अहिलेसम्म जिल्लाभर धान रोपाई तीव्र गतिमा अघि बढिरहेकाले यस वर्ष गोर्खाका किसानहरूले 10,140 हेक्टर क्षेत्रफल मध्ये 10,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय गोर्खाले आकलन गरेको छ। गोर्खाका धान उत्पादन हुने मुख्य फाँटहरू दरौदी फाँट, फुसुन्डे फाँट, सेरा फाँट, ज्यादुल फाँट, टारी फाँट, सिर्दी फाँट, दरबुङ फाँट र बोर्लाङ फाँटहरूमा रामधान, सावित्री, सुक्खा 2 र उन्नत जात तथा च्याम्पियन र युएस 312 नामका हाइब्रिड धानका साथै केही स्थानीय जातका धान पनि रोपिएको कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईको भनाइ छ। जिल्लाभरका 9 वटा पालिकाहरूमा धान रोपाई हुने भए तापनि उत्तरी गोर्खाका 2 पालिका चुमनब्री गाउँपालिका र धार्चे गाउँपालिकामा भने धान खेती नहुने कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। समयमै वर्षा र अनुकूल मौसमका कारण यस वर्ष गोर्खामा धान उत्पादन बढ्ने अपेक्षाले गोर्खाका अधिकांश धान किसानहरू उत्साहित बनेका छन्। जिल्लाभर रोपाईको काम केही दिनभित्र 100% सम्पन्न हुने कृषि विकास कार्यालय गोर्खाले जनाएको छ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विक्रम सम्वत 2085 भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो। यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा दुबई लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा

पोखरालाई हवाई सञ्चालनमा जोड्नेछ। सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। यो उडानले पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो। यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ। सरकारले चालु आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो। हालसम्म छिमेकी केही देशमा चार्टर उडान बाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झण्डै रु 22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग भेट गरेका छन्। उनले तनहुँको भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सेवा सुधार गर्न आग्रह गरेका हुन्। सेवा प्रवाहलाई छिटो पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालय स्तरीय सहजीकरणको माग गरिएको छ। सेवाग्राहीले भोग्दै आएका ढिला सुस्ती र झन्झट अन्त्य गर्न पनि सांसद नेउपानेले जोड दिएका छन्। भेटमा तनहुँका गुठी जग्गाका समस्या पनि उठाइएको थियो। गुठी ऐन मार्फत कानुनी सुधार गर्ने विषयमा छलफल भएको छ। सार्वजनिक जग्गामा बनेका बस्तीलाई कानुनी व्यवस्थापन गर्ने विषयमा पनि मन्त्रालय सकारात्मक देखिएको छ। बस्ती विकास ऐन मार्फत दीर्घकालीन समाधान खोज्ने तयारी गरिएको जनाइएको छ। भूमि पूर्वाधार र कानुन मन्त्रालय बीच संयुक्त समन्वय गर्ने सहमति पनि बनेको छ। वर्षौंदेखि थाँतिरहेका भूमि समस्या समाधानतर्फ पहल अघि बढ्ने अपेक्षा गरिएको छ। भेटमा भूमिहीन सुकुम्बासी र दलित परिवारका लागि लाल पूर्जा वितरण बारे पनि छलफल भएको छ। आगामी श्रावण महिनाको अन्तिम सातादेखि लाल पूर्जा वितरण सुरु गर्ने तयारी रहेको जानकारी दिइएको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित नागरिकले अब कानुनी स्वामित्व पाउने विश्वास व्यक्त गरिएको छ। सांसद नेउपानेले नागरिकको भूमि अधिकार सुनिश्चित गर्न आफ्नो पहल निरन्तर रहने बताएका छन्। अब विदेशको खबर। भारतको उत्तर पूर्व राज्य असममा भारी मनसुन वर्षाले निम्त्याएको बाढीमा परि कम्तीमा 41 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उद्धार तथा राहत कार्य गरिरहेका छन्। यस क्षेत्रमा लामो समयको गर्मी पछिको मनसुनी वर्षाले निम्त्याएको बाढीजन्य प्रकोपले मानवीय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिममाता विश्व शर्माले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ। भारतको वायुसेना र राज्य विपद प्रतिक्रिया बल र राष्ट्रिय विपद प्रतिक्रिया बलका कर्मचारी सहित सहयोगी एजेन्सीले असममा राहत तथा उद्धार कार्यका लागि 24 घण्टा काम गरिरहेको शर्माले बताउनु भएको छ। अधिकारीहरूले लगभग 150 राहत शिविर स्थापना गरेको तथा लगभग 30,000 शिविरमा शरण लिइरहेको शर्माले बताउनु भएको छ। मुख्यमन्त्री शर्माले बाढीबाट 1,800 भन्दा बढी गाउँका 9 लाख मानिसको प्रभावित भएको उल्लेख गर्नुभएको छ। प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूले राहत सामग्रीको वितरणलाई सहज पहुँच योग्य बनाउन ड्रोन लगायतका आवश्यक उपकरण प्रयोग गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद व्यवस्थापन टोलीका डुङ्गा सञ्चालन गर्न नसक्ने क्षेत्रमा 50 भन्दा बढी साना डुङ्गा तैनात गरिएको जनाइएको छ। भारतीय वायुसेना र सशस्त्र बलले पनि दुर्गम स्थानमा राहत सामग्री वितरणमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञका अनुसार शहरीकरणसँगै जलवायु परिवर्तनले मनसुनी वर्षाको आवृत्ति र गम्भीरता बढाइरहेको जनाइएको छ। गत हप्ता उत्तर पूर्वी राज्य नागाल्यान्ड र कश्मीरमा मनसुनीय वर्षाका कारण आएको आकस्मिक बाढी र

पहिरोमा परि कम्तीमा 19 जनाको मृत्यु भएको जनाइएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सडक पेटीको अतिक्रमण नहटाए नगरपालिकाले भत्काउने। गोर्खामा 80% रोपाई सम्पन्न। अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट। सेवा प्रवाहलाई छिटो पारदर्शी र प्रभावकारी बनाउन सांसद नै उपानेको मन्त्रीसँग आग्रह। र असममा मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण 41 जनाको मृत्यु।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: It's a goal!
4: Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 9058500700,
0: 9460404344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565 65 319, 98 560 27 319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 9856703719।

0: लाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला, कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी, व्यवसायी, सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा, जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9856043234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
9: It's a goal!
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र

0: वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोपाइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 अन्ठानब्बे 5606056

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: गुरु राम्रोसँग हेर्नु है, के छिटो कि
4: तिमी नै छिटो हो नि।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11, मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9842641633, 9017150898, 9464603।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यु रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

मलाई बस्नै मन छैन यो देशमा, सिरियसली भने हो मैले। देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानुन छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु? यहाँ फ्युचर सेक्युर नै छैन। तिमी बस, बस्नु छैन यस्तो जाबो देशमा।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
2: 94.2 The Mauli FM, Samudayako Awaaz.

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आज विक्रम सम्वत 2083 साल साउन 8 गते शुक्रबार, असार शुक्ल दशमी सन 2026 जुलाई 24। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ।
2: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड आमदानी, व्यापार घाटा 18 खर्ब, प्रधानमन्त्रीका सल्लाहकार खुसुक्क भारत भ्रमणमा, कांग्रेस विवाद फेरि सर्वोच्चमा, शैली बदलेर अघि बढ्ने संस्थापनको अठोट, सत्ता लोभले मारेर नेकपाको फेरि पुनर्मिलन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँमा हट्दै विभेद शीर्षकको शुभ समाचार।
0: समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद अब विस्तारै हट्दै गएको पाइएको छ। यसको एउटा सकारात्मक उदाहरण कालीकोटको गाउँमा देखिएको छ। दलित समुदायका एक व्यक्तिको मृत्यु भएपछि अन्त्येष्टि संस्कारमा गैर दलित समुदायका स्थानीय पनि मलामी गए। मृतकको घरमा शुद्ध हुने दिनमा तयार गरिएको सामूहिक भोजमा दलित र गैर दलित समुदायका नागरिक एउटै स्थानमा बसेर सँगै भोजन गरेको देखियो। यो सौहार्दपूर्ण वातावरणमा कालीकोटका गाउँमा चलिरहेको छ। केही समय अघिसम्म यो अवस्था थिएन। एक महिना अगाडि राजकोट नगरपालिका तीनका कर्ण कुमालकी आमाको मृत्यु भयो। उहाँको शव बोक्नेदेखि 13 दिने तिथिको भोजमा राजकोट 2 का दयाराम सिमखडा सहभागी हुनुभयो। उहाँ दलित समुदायसँगै बसेर भोजन गरिरहेको तस्विर पोस्ट गर्दै दलित अधिकारकर्मी कमल कुमालले विभेद हट्दै गरेको र समाजलाई सचेतीकरण गरिरहेको भनी सन्देश प्रवाह गर्नुभएको छ।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एसोस एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरियो 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन्। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं, उनले भनेका छन्। अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं, उनको भनाइ छ। वर्षयाममा देशभित्र खपत भई बस्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हाल नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेका छन्। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीतिक पहलमा जोड़ दिनुपर्छ। पूर्व कार्यकारी निर्देशक विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव साक्यको भनाइ छ। विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक बन्न सफल भएको छ। वर्षायाममा देशभित्र खपत भएर बस्ने करिब 1,000 मेगावाट भारत र बंगलादेशलाई बिक्री गर्न नेपाल सफल भएको छ। विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,000,000 आमदानी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

0: नागरिक दैनिकले व्यापार घाटा 18 खर्ब शीर्षकमा खबर लेखेको छ। स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष 2082-83 व्यापार घाटा करिब 18 खर्ब रूपियाँ नजिक पुगेको छ। स्वदेशमै उत्पादन गर्न सकिने कृषि खाद्यान्न औद्योगिक तथा उपभोग्य वस्तु समेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षा अनुसार देखिन सकेको छैन। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा 17 खर्ब 81 अर्ब रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 व्यापार घाटा 15 खर्ब 27 अर्ब रूपैयाँ थियो। एक वर्षको अवधिमा मात्रै व्यापार घाटा 2 खर्ब 54 अर्ब रूपैयाँ अर्थात 15.88% बढ़ेको हो। यो तथ्याङ्कले मुलुकको आयातमुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेन गोप्य रूपमा नयाँ दिल्ली गएको खुलेको छ। भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए। बेनको नयाँ दिल्ली भ्रमण र भेटवार्ताबारे प्रका बुधबार नेपाल खबर .com समाचार प्रकाशन गरेको छ। समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दावी गरिएको छ। त्यस्तै भ्रमणको चर्चा पछ्याइरहेकाले प्रमुख सल्लाहकार बेनसँग विभिन्न संचार माध्यमले समेत चासो राखेका छन्। तर उनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आएका छन्। तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन राष्ट्रसभा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत जानकारी नदी चुपचाप नयाँ दिल्ली गएर फर्किएका थिए। गोपनीयता कायम गर्न बेन काठमाडौँ पार्टी .com का संचालक रोशन खड्कासँग पहिलो चरणमा विमान मार्फत सिमरा पुगेका थिए। त्यसपछि उनीहरू रक्सोल हुँदै सड़क मार्गबाट दिल्ली गएको स्रोतको भनाइ छ। उनीहरू 19 असारमा गएर 23 काठमाडौँ फर्किएका जनाइएको छ भने 19 असार बिहान 7:35 बजे बुद्ध एयरको फ्लाइट 551 मार्फत सिमरा पुगेका थिए। सिमरा रक्सोल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो। कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सड़क यात्रा व्यवस्थापन गरेको थियो। उनीहरू सोही बाटो भएर 23 असारको बिहान सिमराबाटै फर्किएको जनाइएको छ। बेनले सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गरेका छन्। उनले आफू हेटौडा र चितवन गएको बताएका छन्। चितवनबाट हवाई मार्ग प्रयोग नगरी सड़क मार्गबाट काठमाडौँ फर्किएको कारण सोद्धा उनले सड़कको अवस्था सुधारिएकाले त्यसलाई सहज विकल्प ठानेको बताएका थिए। बेनले डोभालसँग नेपाल भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गरेका थिए भने कूटनीतिक स्रोतका अनुसार बेनले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग समेत भेट गरेको खुलेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए। तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं। त्यस्तै 29 असारमा पुनः बेनसँग सम्पर्क गरिएको थियो तर उनले त्यसबेला पनि भारत नगएको बताएका थिए। त्यसपछिको सातामा भने उनको भारत भ्रमणबारे परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा चर्चा र जिज्ञासाको विषय बनेको थियो। प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट सुरु गर्ने गरेका छन्। तर पदमा बसेको 100 दिन पूरा हुँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन्। किन खुसुक्क भारत गए कुमार बेन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने हुनुभएको छ। सभापति लामिछाने सहित 5 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अगस्त दोस्रो साता अर्थात यही साउन महिनाको अन्त्यतिर 5 दिने भ्रमणका लागि चीन जाने तयारी गर्नुभएको हो। चीनको औपचारिक भ्रमणका क्रममा सभापति लामिछानेले चिनिया विदेश मन्त्री वाङ यी सहित सत्तारूढ़ दलका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रासोपा स्रोतले जनाएको छ। चीन भ्रमणका क्रममा विदेश मन्त्री वाङ यी सँग भेट हुने निश्चित भए पनि अन्य उच्च नेतृत्वसँगको भेटबारे भने विस्तृत खुलाइएको छैन। रासोपाको यस अघिको विदेश विभागको सदस्य समेत रहिसक्नुभएका सभापति लामिछाने निकट एक केन्द्रीय सदस्यले भन्नुभयो, पार्टी टू पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो। खासमा सभापतिज्यूलाई यस अघिको संसद कालमा नै चीनबाट निम्तो थियो, तर यसपटक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं। उच्च तहमा कुराकानी हुन्छ। यता यो खबरसँगै बालेन्द्र आफ्नै नीतिमा यू टर्न उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ 24 अघि विगतका सरकारले विदेशी राजदूतदेखि तल्लो तहका कूटनीतिक कर्मचारीलाई समेत सिंहदरबारदेखि बालुवाटारसम्म सीधा पहुँच दिएर नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढ़ाएको न्यारेटिभ बनाउनु भएको थियो। यही न्यारेटिभ चिर्न भन्दै प्रधानमन्त्री शाहले चैत 13 गते शपथ ग्रहण गरे यता कुनै पनि विदेशी दूतावासका प्रतिनिधिसँग छुट्टा छुट्टै अर्थात अनवन भेटवार्ता नगर्ने नीति लिनुभएको थियो, तर प्रधानमन्त्री शाह शुरूआती दिनदेखि अपनाइएको कूटनीतिक दूरीको नीतिबाट अहिले आएर पछाडि हट्नुभएको मात्रै छैन, परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर गुपचुप कूटनीतिक अभ्यास शुरू गर्नुभएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। चीन भ्रमणमा जाँदै रासोपा सभापति रवि उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने शीर्षकको खबर र यससँगै छापिएको बालेन्द्र आफ्नै नीतिमा युटर्न उपशीर्षकको खबर।
1: नेपाली कांग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतरपक्ष आधिकारिकता विवादमा पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कांग्रेसको इतरपक्ष सर्वोच्चको फैसला पुनरावलोकनमा मागसहित पुनः सर्वोच्च पुगेको हो। बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतरपक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। साथै प्रदेशमा प्रदेश स्तरीय भेला गरेका उनीहरूले साल 29 गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। त्यसअघि नै पुनरावलोकन निवेदन सहित अदालत पुगेको इतरपक्षले त्यसकै जगमा अब पार्टीको 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढ़ाउने निकट स्रोतको दावी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाई गर्नेछन्। तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनरावलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि तीन न्यायाधीशको इजलासमा सुनवाई भई अघि बढ़ाउन निस्सा दिने वा नदिने विषयमा निर्णय हुनेछ। त्यो निर्णय तीन न्यायाधीशको कार्यकक्षबाट नै हुनेछ। उनीहरूले निस्सा झिकाउन आदेश दिए कांग्रेस विवादले नयाँ रूप लिनेछ।
0: नेपाली कंग्रेसले आफ्ना सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने घोषणा गरेको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा कंग्रेसले विगत केही समयदेखि सञ्चालन गर्दै आएको जरा अभियानको औपचारिक समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियानको शुरूआत गरेको हो। समस्या र सामाजिक रूपान्तरणका मुद्दामा केन्द्रित नागरिकका दैनिक समस्या र सामाजिक रूपान्तरणमा केन्द्रित हुने गरी यो नयाँ अभियान घोषणा गरिएको पार्टीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी सत्ता र शक्तिको प्रतिस्पर्धामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले कंग्रेस अब समाज र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ़ने स्पष्ट पार्नुभयो। चुनाव जित्ने वा हार्ने डरले गरिरहेको हार्ने डरले पार्टीहरू सञ्चालन हुन नहुने उहाँको भनाइ छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ़ने कंग्रेसको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
1: गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि शुरू भएको नयाँ सत्ता समीकरण साथै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम कर्णाली र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन्। अब कोशी मधेस गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस एमाले गठबन्धन कायम छ, तर केही दिनमै ती प्रदेशका सरकार समेत ढल्ने दिशामा छन्। सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दलबीच कुरा नमिल्दा सत्ता सहकार्य नै टुट्ने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन्। यससँगै एमाले र नेकपा बीच नयाँ समीकरणको प्रक्रिया अघि बढ़ेको छ। प्रदेश सत्ता सहकार्यका लागि बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। प्रचण्ड ओली निवास गुण्डु पुगेर सत्ता सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेकाले सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपा अघि बढेको नेकपाका नेता अग्नि सापकोटाले बताएका छन्। प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दावी छ। त्यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेका छन्। यो सँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेका छन्। यो सँगै साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
0: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाइ बीचको विधायकी अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकी अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधायन व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाइ बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाइको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाइ छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणगढको पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।